0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
4: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 3 गते बुधबार, सन् 2026 अगस्त 19 तारीक साउन शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय गौरवका 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार। पश्चिम सेती 4 दशकदेखि अध्ययनमै सीमित। ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन।
0: तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि। साउनमा 3,77 करोड वैदेशिक लगानी प्रतिबद्धता। अघिल्लो महिना विदेशिनीको संख्या 70,000 भन्दा धेरै।
1: नेपालमा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या उच्च। सर्पले टोकेमा घरेलु उपचारमा नलागे अस्पताल जान र टोक्नै नदिने उपाय अप्नाउन सुझाव।
3: कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो। मिलेसम्म ग्लोभ्स लगाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, रातिमा टर्च लाइट बोकेर हिँड्नु पर्यो। भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन। फेरि
0: ट्रम्पद्वारा स्टेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक। रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत।
1: र युवा खेलाड़ीलाई समेट्दै नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीनका घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाटर क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि 2 युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी

0: काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: काया कैरनमा अब खबरको सिलसिला शुरूमा गौरवका पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने कार्यतालिका बारेको खबर। सरकारले छवटा राष्ट्रिय गौरवका सिंचाई आयोजना मध्ये पाँच आयोजनालाई आउँदो पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका तयार गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सबै आयोजना प्रमुख संघको समन्वयमा सम्पन्न गर समयसीमा पुनरावलोकन गरेको हो। आउँदो पाँच वर्षभित्र सम्पन्न हुने आयोजनामा भेरी बबई डाइभर्सन बहुउद्देश्य बबई सिंचाई सिक्टा सिंचाई सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य र रानी जमरा कुलरिया सिंचाई आयोजना रहेका छन्। संशोधित कार्ययोजना अनुसार भेरी बबई बबई र सिक्टा सिंचाई आयोजना आउँदो तीन सुक्खा मौसमभित्र सम्पन्न गरिनेछ। तीन सुक्खा मौसम भन्नाले आर्थिक वर्ष 84-85 सम्पन्न हुनु अघि नै आयोजना पूरा हुने मन्त्रालयका योजना महाशाखा प्रमुख तथा सहसचिव मोहन कुमार साक्यले जानकारी दिनुभयो। यसको अर्थ यी तीन आयोजना चालू समेत गरेर तीन आर्थिक वर्षभित्र सम्पन्न हुनेछन्। आयोजनालाई कार्ययोजना अनुसार सम्पन्न गर्नको लागि काम गर्ने सिफ्ट वृद्धि गर्ने योजना छ। साथै खरिद प्रक्रियालाई समयमा सम्पन्न गर्ने र कुनै समस्या आउनसाथ समाधान गरिनेछ। गौरवको महाकाली सिंचाई आयोजना भने आर्थिक वर्ष 2091-92 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गौरवका पाँच सिंचाई आयोजनाको यो खबर कारोबार दैनिकले छापेको छ। यसैबीच सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। चार दशक बढ़ी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलडुटाबाट प्रतिनिधि सभा सदस्य डाक्टर तारा जोशीले बताउनुभयो। भारतीय कम्पनीले अहिले पनि अध्ययन मात्र गरिरहेकोले बताएकोले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाइ छ। शुरूमै बनेको भए आयोजनाको लागत कम हुने थियो तर लम्बिँदै जाँदा लागत पनि बढ़दै गएको उहाँ बताउनुहुन्छ। पछिल्लो पटक 2079 भदौ 5 गते पश्चिम सेती परियोजनाको सर्वेक्षणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेड इण्डियालाई अनुमति पत्र दिएको थियो। सुदूरपश्चिमको समृद्धि मात्र नभई देशकै गौरवको आयोजना रहेको पश्चिम सेती परियोजना चार दशकसम्म निर्माण नहुनुमा भू राजनीतिक चासो पनि कारण रहेको छ। भू राजनीतिक चासोको दबावले पनि परियोजना पटक पटक सम्झौता भएर पनि निर्माण चरणमा प्रवेश गर्न नसकेको पश्चिम सेती जलविद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकको खबर नागरिक दैनिकले छापेको छ। यसैबीच आजको नयाँ पत्रिका दैनिकले पोखरा र गौतम बुद्ध विमानस्थलको खबर छापेको छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरूले नै कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाटै तिरिरहेको छ। जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको छ। 81-82 मात्रै सरकारसँग 1 अर्ब 60 करोड़ ऋण लिएको प्राधिकरणले त्यसै वर्षसम्म सरकारसँग लिएको कुल ऋण 36 अर्ब 41 करोड़ 70 लाख रूपियाँ पुगेको छ। सरकारले बाह्य खाता अर्थात अन्तर्राष्ट्रिय ऋण तथा अनुदानबाट 35 अर्ब 48 करोड़ 10 लाख र आन्तरिक खाताबाट 93 करोड़ 60 लाख ऋण दिएको हो। 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानै नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: त
4: तरकारी तथा खाद्यान्नको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन अनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र उतार चढ़ाव देखिएको हो। प्रतिवेदन अनुसार विशेष गरी तरकारी तथा केही खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले उपभोक्ताको भान्साको खर्च बढ़ाएको छ। असारमा सबैभन्दा बढ़ी गोलभेडा र खुर्सानीको मूल्य बढ़ेको पाइएको छ। प्रतिवेदन अनुसार वैशाखको तुलनामा असारमा सोना, मनसुली, स्टीम, जीरा, मसिनो र बासमती लगायत चामलको मूल्यमा सामान्यदेखि मध्यम वृद्धि भएको छ। कच्चा पदार्थको मूल्य वृद्धि र इन्धनको मूल्य उच्च रहँदा ढुवानी लागत बढ़ेकाले चामल र दालको औसत मूल्य उकालो लागेको विभागको विश्लेषण छ। विभागले मूल्य वृद्धिका पछाडि माग र आपूर्तिसँगै प्राविधिक तथा बाह्य कारण समेत रहेको औल्याएको छ। वैशाखदेखि असारसम्म पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दुमै स्थिर रहँदा ढुवानी तथा यातायात लागत बढ़ेको विभागको विश्लेषण छ। रूस युक्रेन युद्ध तथा मध्य पूर्वको तनावका कारण विश्वव्यापी आपूर्ति श्रृंखलामा परेको अवरोध र भारतमा खाद्यान्न तथा तरकारीको मूल्य वृद्धिले समेत नेपालको बजारलाई प्रत्यक्ष प्रभावित पारेको विभागले जनाएको छ। तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि शीर्षकको खबर कारोबारमा छ।
3: चालू आर्थिक वर्ष 83-84 को पहिलो महीना साउनमा उत्साहजनक वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनमा विभिन्न 191 परियोजनाका लागि कुल 3,77,28,00,000 रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो। प्रतिबद्धता आएको कुल परियोजना मध्ये अधिकांश साना उद्योग छन्। विभागका अनुसार 188 साना, 2 मध्यम र 1 ठूलो उद्योगका लागि विदेशी लगानी स्वीकृत भएको छ। प्रस्तावित परियोजनाबाट 1,773 जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि अर्थात आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ। साउनमा सूचना प्रविधिमूलक 128 परियोजनाका लागि 56,58,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। परियोजनाको संख्याको आधारमा आईटी क्षेत्र अग्र स्थानमा रहे पनि लगानी रकमको आधारमा भने पर्यटन क्षेत्र अगाडि छ। पर्यटनमूलक 33 परियोजनाका लागि 1,63,78,00,000 रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यसैबीच चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,441 रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,000 नागेको हो। चालू आर्थिक वर्षको साउनको यो संख्या गत वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विदेश जानेको समग्र संख्या बढ़दा विदेशबाट आउने रेमिट्यान्स 22 भन्दा बढ़ी पुगेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। काया कैरनमा सर्पदंशबाट हुने घटना र जोगिनी उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: भर्ना खुल्यो।
10: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
11: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01-5670-924, 5670-925।
12: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त मेजरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, मेजरको बानी लाग्छ।
13: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान। एनबीएल अटो लोन,
14: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
13: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
13: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय गौरवका पाँच सिंचाइ आयोजना 5 वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार, पश्चिम सेती 4 दशकदेखि अध्ययनमै सीमित, ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन, तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि, साउनमा 3 खर्ब 77 करोड़ वैदेशिक लगानी प्रतिबद्धता, अघिल्लो महिना विदेशिनीको संख्या 70,000 भन्दा धेरै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, नेपालमा मानिसको ज्यान लिने विपदका घटना मध्ये सबैभन्दा धेरै सर्पदंशका हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाख 1 गते यता देशभर भएका विपदका घटनामा 241 जनाको ज्यान गएकोमा ती मध्ये 66 जनाको सर्पले टोकेर ज्यान गएको हो। यसै गरी नेपालमा बाघ, चितुवा, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको ज्यान गएको चर्चा धेरै हुन्छ, तर सबै किसिमका जनावरको आक्रमणबाट ज्यान गुमाउनेको संख्या भन्दा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या झण्डै 4 गुणा धेरै छ। अझ भयावह अवस्था, सर्प टोकाईबाट ज्यान गएका घटनाको तथ्याङ्क अस्पताल भएका मृत्युको मात्रै हो। पछिल्लो एक अध्ययन अनुसार नेपालमा वार्षिक झण्डै 40,000 जना मानिसलाई सर्पले टोक्छ र उनीहरू मध्ये झण्डै 3,000 जनाले ज्यान गुमाउँछन्। ज्यानै जाने घटना हुने भएकाले सर्प मानव द्वन्द पनि बढ़िरहेको छ, तर मानिस सचेत हुने हो भने सर्पदंशका घटना कम गर्न सकिने र समयमा उपचार पाएमा ज्यान जोगिने विज्ञहरू बताउँछन्। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
16: सर्पले टोकेका र ज्यान गुमाएका घटना हरेक गर्मीयाममा दिनहुँ जसो सुनिन्छ। सर्पले टोकेपछि शरीरमा विष प्रवेश गर्ने र त्यसले ज्यानै जाने गरेको कारण मानिस सर्पसँग धेरै डराउँछन्। तर सर्पले मानिसलाई खोजेर आक्रमण नगर्ने सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा बताउनुहुन्छ।
8: सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लखटी लखटी टोक्न चाहिँ आउँदैन, न मान्छेको मासु खाने हो न रगत खाने हो, यसले त मात्र आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो, त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा।
16: सर्पले मानिसलाई खोजेर आक्रमण गर्दैन, मानिस सर्पको आहार नभएकोले उबाट बस्न सजिलो हुने बताइरहँदा पनि वर्षेनी झण्डै 40,000 टोक्ने र 3,000 ज्यान जाने घटना कसरी हुन्छ त?
8: घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ, अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर चर्प लुकेको झाडीमा हात हालिन्छ, रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा, त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्। सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन।
16: सर्पले टोकेपछि उपचारमा लैजानु अघि घाउ सफा गर्ने, बाँध्ने, जडीबुटी लगाउने, अझ कतिपयमा त घाउ चुस्ने वा काटेर रगत बगाउनेसम्म गरेको देखिन्छ। यदि सर्पले टोक्यो भने अस्पताल लैजानु अघि के गर्ने र के नगर्ने त सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा।
8: बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले, तर कमसे कम पनि हाम्रो त्यो कान्छी औंला छिरोस्, त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ। प्राथमिक उपचारको काम नै त्यही हो, हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु, टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो टोकेको भागलाई नहल्लाइकन परिवारको मद्दतले सिधै जाँदा पनि हुन्छ।
16: सर्पले टोकेमा त्यस विरुद्धको खोप अनिवार्य भनिन्छ, तर गाउँघरमा धामी झाँक्री लगाएको र त्यसबाट निको भएका दावीहरू पनि आइरहन्छन्, त्यो कसरी सम्भव हुन्छ त?
8: करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा, ती मध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरूले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ, अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ, यो एउटा कुरा। अब दोस्रो कुरा, कहिले काहीँ टोक्न त टोक्यो, विषालु नै हो तर विष चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन, त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लगाउँदाखेरि त्यो निको भएको जस्तो देखिने हो। जब शरीरभित्र विष गर्छ भने कुनै पनि चिजले काम गर्दैन, एन्टिभेनम नै लगाउनुपर्छ।
16: सर्पले टोकेमा शरीरमा विष जान्छ, उपचार नपाए मानिसको ज्यान जान्छ, वैज्ञानिक रूपमा पुष्टि भएका अरू उपचार विधि छैनन्। त्यसो भए सर्पको टोकाईबाट बस्न के गर्ने सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा?
8: साफ सफाईमा ध्यान दिने, अर्को भनेको अब सावधानीका उपाय, आफू व्यक्ति नै केयरफुल हुनु पर्यो, जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर, कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो। खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो, होइन, मिलेसम्म ग्लोभ्स लगाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, बाहिर जाँदाखेरि रातिमा टोयलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो, भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन। फेरि
3: सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसअघि साउनमा वैदेशिक लगानी प्रतिबद्धता बारेको खबरमा 3,77,00,00,00,00 रूपियाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौं। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बाढी र डुबानबाट बच्न के गर्ने?
18: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
17: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
18: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
17: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
18: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम डिस्क होम खुशीको कनेक्सन।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सिराहामा साउन 14 भएको तनाव लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज साई नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै यादवलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा दुई समुदाय बीचको झडप मधेशभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले समेत यो विषयमा चासो देखाउनु भएको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाही सिफारिश शीर्षकको खबर कान्तिपुरमा छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ। स्टेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोशलमा नक्सा पोस्ट गर्नुभएको हो। स्टेट अफ हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध शुरू भएपछि स्टेट अफ हर्मुजमा पानी जहाजको आवागमन रोकेको छ।
4: अब खेल खबर। अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारका युवा खेलाड़ी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ। डर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको 15 सदस्यीय अफगानिस्तानको टोलीमा 6 नयाँ खेलाड़ी रहँदा 5 खेलाड़ीसँग 10 भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ। अफगानिस्तानले नियमित कप्तान राशिद खान, रहमानुल्लाह गुरबाज, अजमतुल्लाह उमर जाई जस्ता खेलाड़ीलाई भने बाहिर राखेको छ। टोलीमा नजीबुल्लाह जादरन र करीम जनत जस्ता अनुभवी खेलाड़ी पनि छन्। टोलीमा अफगानिस्तानका महान अलराउण्डर मोहम्मद नवीका छोरा हसन इशाखिल सहित मोहम्मद अक्रम, खालिद तानीवाल, असमत अलाम र फैसल सिनोजादा ले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। एसियन गेम्स जापानको आइची नागोयामा सेप्टेम्बर 24 अक्टोबर 3 हुँदैछ। समूह एमा अफगानिस्तान सहित नेपाल र जापान छन्।
3: अब केही खबर संक्षेपमा। गैराती, गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको झापामा सबैभन्दा धेरै 159 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कास्की, स्याङ्जामा पनि ठूलो पानी परेको छ। लमजुङ र गोर्खामा पनि पानी पर्यो। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे र काठमाडौँमा पनि पानी परेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली सहित सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: रेड क्रस सोसाइटीको भक्तपुरको गोदाम भवनका लागि जग्गा खरिद गर्दा ठगी गरेको आरोपमा नेपाल प्रहरीले पूर्व अध्यक्ष संजीव थापा सहित पाँच जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो। दिन घरकेको वा फर्केको झट्ट थाहा हुँदैन।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: राष्ट्रिय गौरवका पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार। पश्चिम सेती चार दशकदेखि अध्ययनमै सीमित। ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन।
3: तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि। साउनमा 3,77,00,00,000 वैदेशिक लगानी प्रतिबद्धता। अघिल्लो महिना विदेशिनीको संख्या 70,000 भन्दा धेरै।
4: नेपालमा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या उच्च। सर्पले टोकेमा घरेलु उपचारमा नलागी अस्पताल जान र टोक्ने नदिने उपाय अप्नाउन सुझाव।
3: ट्रम्पद्वारा स्ट्रेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक। रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत।
4: र युवा खेलाड़ीलाई समेट्दै नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा।
3: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन हालै बैतडी पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको विषयसँग सम्बन्धित छ। यहाँ आकाशमा हेलिकप्टर देखिन्छ अनि तल भुइँबाट हेलिकप्टर हेर्दै गरेका नागरिक भन्दैछन्, हामीलाई पखाला लाग्दा बटटट आवाज आउँथ्यो, मन्त्रीजीलाई रुघा। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले आज विश्वासको मत लिने मन्त्री परिषद विस्तारमा भने अझै ढिलाई।
1: रूकुम पश्चिममा सर्पको टोकाईबाट एक बालकको ज्यान गयो। जाजरकोटको तासुगाड खोलामा बाढ़ीले पुल बगायो। स्थानीयवासी समस्या खेप्न बाध्य।
0: बर्दियामा आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना पक्राउ। कोहलपुरमा लागू औषध कारोबारीलाई हवाई फायर गरी नियन्त्रणमा लियो।
1: र टप एन टी ट्वेन्टी श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। हिमाल पहाड तराई जोड्छौ सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुवन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पायला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले आज विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री साईले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गरिसकेको उहाँको सचिवालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलका नेता साई साउन 12 गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो। उहाँले हालसम्म मन्त्री परिषद विस्तार भने गर्न सक्नु भएको छैन। सरकार विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा सत्ता साझेदार दलबीच सहमति हुन नसक्दा मन्त्री परिषद विस्तारमा ढिलाइ भइरहेको छ। सत्ता साझेदार दलहरू बीच मन्त्रालय बाँडफाँडको विषयमा कुरा मिल्न बाँकी रहेका बेला मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुलाई चासोको रूपमा पनि हेरिएको छ। यसमा केहीले फ्लोर क्रसको आशंका समेत गरेका भए पनि दुवै दलका नेताहरूले भने त्यसलाई स्वीकार गरेका छैनन्। यसैबीच कर्णाली प्रदेशसभाको बैठक हिजो पनि बस्दै नबस्दै स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयको सचिवालयले आज दिउँसो 3 बजे बस्ने गरी बैठकको मिति सारिएको जनाएको छ। यसअघि गत साउन 25 गते बस्ने भनेको बैठक बिजनेस नभएको भन्दै बस्दै नबस्दै स्थगित गरेर हिजोलाई सारिएको थियो।
1: उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेकपा संसद दलका नेता समेत रहनुभएका भट्टले एमालेको समर्थनमा 29 सालमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त भएपछि उहाँले हिजो नेकपा संसद दलको बैठक बोलाएर आजका लागि विश्वासको मत लिने निर्णय गर्नुभएको हो। भट्टले हिजो नै प्रदेशसभालाई पत्रचार गर्दै विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्नुभएको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो। उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि आजका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरिसकेको बताउनुभयो। यसबीच नेकपाले विश्वासको मत दिन व्हिप समेत जारी गरिसकेको छ।
0: रुकुम पश्चिममा विषालु सर्पको टोकाईबाट एकजना बालकको ज्यान गएको छ। मुसिकोट नगरपालिका साथ झरी गाउँ बस्ने शेरबहादुर घरतीका 13 वर्षीय छोरा हेमन्त घरतीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जविन्द्र परियारले राति आफ्नै घरको भुइँ कोठामा सुतेका बालकलाई सर्पले टोकेको बताउनुभयो। बालकका बुबा र आमाले कालो रंगको सर्पले बालकको टाउको र गालाको दायाँतर्फको भागमा टोकेको बताउनुभयो। पछिल्लो समय रुकुम पश्चिममा सर्पदंशका घटनाहरू बढ़िरहेका छन्। गत हप्ता मात्रै जिल्लाको चौरझारी नगरपालिका र सानीभेरी गाउँपालिकामा सर्पको टोकाईबाट 5 जना महिला घाइते भएका थिए। जिल्लामा सर्पदंशको उपचार केन्द्र नहुँदा सुर्खेतको मेहलकुना अस्पताल ल्याएर उपचार गरिएको थियो।
1: रारा विमानस्थल निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच सहमति भएको छ। साउन 30 गते विमानस्थल निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छाइना तारा नगरपालिका 4 तालचाका 11 वर्षका गौरव भामको मृत्यु भएको थियो। ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि घेराबार नगरी खुल्ला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाई रहेको छ। घटनापछि पीड़ित परिवारले उचित राहत तथा विमानस्थलको सुरक्षा व्यवस्था ध्यान दिन माग गर्दै विरोध गर्दै आएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरण समितिका प्रतिनिधि र पीड़ित परिवार बीच नेपाल नागरिक उड्डयन कार्यालय नेपालगंज परिसरमा सहमति भएको हो। सहमति अनुसार मृतक बालक गौरवका बुवा जयबहादुर भामलाई योग्यता र क्षमता अनुसार उपयुक्त करार सेवामा रोजगारीका लागि नागरिक उड्डयन कार्यालय रारा विमानस्थल मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिश गरिने भएको छ। यसैगरी मृतक परिवारलाई राहत स्वरूप रणवीर भवन निर्माणकर्ता बुढी इन्टरनेशनल कन्सल्टेन्सी प्रालीले तत्काल 10 लाख उपलब्ध गराउने र मृतकका परिवारले जिल्लाप्रहरी कार्यालय मुगुमा दिएको जाहेरी तथा उजुरी फिर्ता लिने सहमति भएको हो।
0: जाजरपुरको नौगाट नगरपालिका 10-7 तासुघाट खोलामा आएको बाढ़ीले पुल बगाएपछि स्थानीय जोखिम मोलेर खोला वारपार गर्ने गरेका छन्। बाढ़ीले आसपासका घर टहरा पुल सहित सड़क अवरुद्ध हुँदा आउजाउ गर्ने वैकल्पिक बाटो नभएपछि खोलामा तुइन लगाएर खोला वारपार गर्न थालिएको छ। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। खोलामा पानीको बहाव नघटेपछि आउजाउका लागि स्थानीयले तुइन जोड़ेका छन्। नलगार नगरपालिका अध्यक्ष खेमबहादुर मल्लले बाढ़ीले पुल सड़क बगाएपछि वैकल्पिक बाटो नहुँदा सर्वसाधारणलाई आउजाउका लागि तुइन जोड़ेको बताउनु भएको छ। बाढ़ीका कारण जोखिममा परेका जनतालाई अत्यावश्यक काम लगायतका बिरामी परेपछि स्वास्थ्य संस्था तथा अस्पतालमा लैजान सहज होस् भन्ने उद्देश्यले तुइन जोड़ेको उहाँको भनाइ छ। उहाँले नलगार नगरपालिका स्थित 3 वडाका जनता बिरामी परेपछि उपचारका लागि नगर अस्पताल दल्ली लैजान समस्या भएको बताउनुभयो। सधैं रूपमा आउजाउ गर्न नपाउँदा सुत्केरी गर्भवती महिला बिरामी स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन्। अविरल वर्षा भइरहेकोले बाढ़ीको बहाव बढ़ने स्थानमा प्राविधिकको अनुमति बिना जोखिम कार्य नगर्न स्थानीय प्रशासनले भने आग्रह गरेको छ। नलगार नगरपालिकाका उपप्रमुख देवका लामिछानेले खोलामा तुइन लगाउन स्थानीय सरकारलाई जानकारी नभएको बताउनुभयो। बाटो पुल बगाएपछि नलगार नगरपालिकाका वडा नम्बर 10, 11, 12 र 13 सर्वसाधारण नगरपालिकाको प्रशासनिक केन्द्र तथा बिरामी परेका सर्वसाधारणलाई औषधि उपचारबाट वञ्चित भएपछि संस्थाका लागि जोखिम मोलेर भए पनि स्थानीयले तुइन निर्माण गरेको हुन सक्ने उहाँको भनाइ छ। वैकल्पिक सड़क बाटो नहुँदा नलका नगरपालिकाका 3 वडा सहित रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका स्थित गोदाम कोटका सर्वसाधारण पनि समस्यामा परेका छन्। वैकल्पिक बाटो निर्माण गर्न पहल गरे पनि खोलामा पानीको बहाव नघटेका कारण समस्या भएको उहाँको भनाइ छ। बाढ़ीले पुल सड़क बगाएपछि जनता विचलनीमा परेका छन्।
1: कालीकोटको घाँडाचक्र नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणमा भइरहेको क्षेत्रमा ठूलो पहिरो जाँदा नजिकैको बजार दर्जनौं घर उच्च जोखिममा परेका छन्। अत्यावश्यक सुरक्षा मापदण्ड र पूर्व सावधानी नअपनाई निर्माण कार्य अघि बढ़ाउन यस्तो अवस्था सृजना भएको स्थानीयले आरोप लगाएका छन्। पहिरो गएको स्थानमा नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको र यो क्षेत्र भौगोलिक रूपमा संवेदनशील रहेको भन्दै सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण स्थलको निरीक्षण गरी जोखिमयुक्त क्षेत्र भवन निर्माण नगर्न तथा तत्काल काम रोक्न सुझाव दिनुभएको थियो। उहाँले पहिरोको जोखिम न्यूनीकरणका लागि प्रखार निर्माण गरी सड़क सुरक्षित बनाएमा पनि निर्देशन दिएको स्थानीयले बताएका छन्। स्थानीय पवित्र साईले नगरपालिकासँग सुविधा सम्पन्न भवन हुँदाहुँदै नगरपालिकाले घर जोखिम पारेर नयाँ भवन निर्माण गर्न खोजेको आरोप समेत लगाउनुभयो। नगरपालिका र स्थानीय प्रशासनले प्राविधिक सुझावलाई व्यवस्था गर्दै निर्माण कार्यलाई निरन्तरता दिएको स्थानीयले बताएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: के तपाईलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, किरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590।
5: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य, फोन नम्बर 081530105 र 97053500450।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप चाहिँ।
7: काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
8: साथै आवेदन दस्तुर कनेक्ट आइपिएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका
7: आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
8: साथै आवेदन दस्तुर कनेक्ट आइपिएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका
7: आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन

0: जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका
1: रेडियो भेरी एफएम
2: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर साईले आज विश्वासको मत लिने, मन्त्री परिषद विस्तार भने अझै ढिलाई, रूकुम पश्चिममा सर्पको टोकाईबाट एक बालकको मृत्यु, जाजरकोट तासुगाड खोलामा बाढ़ीले पुल बगायो, स्थानीय बासिन्दालाई समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको लागु औषध अफिम सहित दुईजनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका कोडा नम्बर 6 उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज सुर्खेतबाट खटेको संयुक्त प्रहरीको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। लागु औषध अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेपछि प्रहरीले चेतावनी स्वरूप एक राउण्ड हवाई फायर गरेको थियो। रूकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर 143 वर्षीय कर्ण बहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 6 वर्षीय टोपजङ गिरी पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट 14 किलो 760 ग्राम लागु औषध अफिम र 2 मोबाइल फोन बरामद गरेको छ। ब्यूरोका सहप्रवक्ता जीवन निरौलाले पक्राउ परेका दुवैजनालाई आवश्यक थप अनुसन्धान र कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको बताउनु भएको छ।
2: यस्तै बर्दियामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गेरुवा गाउँपालिका 5 जगतपुर बस्ने 19 वर्षका सरगम आचार्यलाई 49 वर्षका बुवा टेकराज उपाध्यायको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पातावार र प्रहरी चौकी पशुपति नगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
3: नेपालगंज उपमहानगरपालिकाका विभिन्न प्रमुख सड़क र चोकमा फेरि एकपटक ठूलो संख्यामा छाड़ा चौपाई देखिन थालेका छन्। व्यस्त सड़क र चोकमा रहेका छाड़ा चौपाईका कारण आवाजावतमा समस्या हुनका साथै दुर्घटनाको जोखिम समेत बढ़ेको भन्दै स्थानीयले गुनासो गरेका छन्। नागरिक सरकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो समय फेरि धम्बोजी चोक, सुर्खेत रोड, बीपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक तथा सदर लाइन क्षेत्रमा छाड़ा पशु चौपाईको बिगबिगी बढ़ेको बताउनुभयो। उहाँले छाड़ा चौपाई नियन्त्रणका लागि लामो समयदेखि माग र प्रयास गरिए पनि नगरवासीले यस समस्याबाट मुक्ति भने पाउन नसकेको बताउनुभयो। यसै गरी नागरिक अगुवा डाक्टर विनोद कर्णले पनि नगरको व्यस्त बजार र चोकमा फेरि चौपाईको संख्या बढ़दै गएकाले नागरिकलाई आवागमनमा समस्या हुन थालेको बताउनुभयो। उहाँले समस्या समाधानका लागि धेरै पटक प्रयास गरे पनि सफलता नमिलेको बताउनुभयो। नगर क्षेत्रमा फेरि ठूलो संख्यामा छाड़ा चौपाई देखिन थालेपछि नेपालगंज उपमहानगरपालिकाले तिनलाई नियन्त्रणमा लिएर कान्जी हाउसमा पुर्याउने अभियान शुरू गरेको जनाएको छ। नेपालगंज महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाड़ा चौपाईका कारण नगरका विभिन्न स्तरमा समस्या भएको गुनासो आएपछि नियन्त्रण अभियान फेरि शुरू गरेको बताउनु भएको छ।
2: 7 भइसक्दा समेत छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड़को बिर्णी नगरपालिका 1 अमरा नजिकै भेरी नदीमा खसेको गाड़ीसँगै बेपत्ता भएका दुईजना अहिलेसम्म भेटिएका छैनन्। उनीहरूको अवस्था अझै अज्ञात भएको छ। घटनास्थलदेखि सल्यान र सुर्खेततर्फ 8 किलोमिटर तलसम्म खोज्दा नभेटिएपछि सशस्त्रको गोताखोर टोली सुर्खेत फर्किएको हो। घटना भएको दिन गत बुधबार बेलुकीदेखि सुर्खेतबाट खटिएको सशस्त्रको गोताखोर टोली र नेपाली सेना प्रहरीको टोलीले अस्तिसम्म बेपत्ताको खोजी गरेका थिए। 7 दिन बितिसक्दा दुईजना नभेटिएपछि आफन्त पनि निराश भएका छन्। सशस्त्रको गोताखोर टोली फर्किए पनि अहिले नदीको किनारामा प्रहरी र बेपत्ता परिवार मिलेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायक उपनिरीक्षक दीपक पातलीले बताउनुभयो। उहाँले अस्ति बुधबार बेलुकी LU1J3032 नम्बरको जीप सड़कबाट भेरी नदीमा खसेपछि जीपसँगै कुमार गाउँपालिका 5 24 वर्षका हेमराज बुढाथोकी र सिद्धकुमार गाउँपालिका 4 43 वर्षका भीमबहादुर राणा बेपत्ता भएका हुन्। घटनास्थलदेखि 8 किलोमिटरसम्म खोजी भएको र वर्षातका कारण भेरी नदीमा पानीको बहाव बढ़ेको, पानीभित्र पस्ने बित्तिकै बगाउने तथा पानी धमिलो भएकाले खोजी गर्न कठिनाई भएपछि गोताखोर कोटोली फर्किएको, तरी नायक उपनिषद पातलीले बताउनु भएको छ। भेरी नदीमा पानीको बाब बढी भएका कारण बाढीले कहाँ लग्यो भन्ने पत्ता लगाउन नसकेको बताइएको छ। बेपत्ता पत्ता लगाउने आस मरेको नभए पनि खोजी कार्य भने जारी नै रहेको प्रहरीले बताएको छ। भेरी खबरमा खबरहरूको क्रम बाँकी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार

0: सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
1: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैं बाघ सुने।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ। काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198 198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
6: रेडियो भेरी एफएम।
5: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेशनल बाथ रोग सेन्टरले कर्णाली प्रदेशका नागरिकलाई आफ्नै क्षेत्रमा बाथ तथा रुमाटिक रोगको विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले सुर्खेतमा 10 शाखाका सञ्चालनमा ल्याएको छ। शाखाको हिजो कर्णाली प्रदेशका प्रदेश प्रमुख एगेराज जोशीले एक कार्यक्रमका बीच उद्घाटन गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका बाथ रोगका समस्या बढ़ी देखिने ठाउँका बिरामीले समयमै रोगको पहिचान गरी उपचार गरिने बताउनु भएको छ। वहाँले विशेषज्ञ स्वास्थ्य सेवा राजधानीमा मात्र सीमित नराखी स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। सेन्टरका निर्देशक रमेश कुमार श्रेष्ठले विशेषज्ञ सेवाले दीर्घकालीन प्राकृतिक प्रकृतिको भएकाले नियमित उपचार फलप र उचित व्यवस्थापन आवश्यक पर्ने बताउनुभयो। सुर्खेतमै विशेषज्ञ सेवा शुरू भएपछि कर्णालीका बिरामीलाई उपचारका लागि अब काठमाडौँ लगायतका ठूला शहरमा धाउनु पर्ने बाध्यता कम भएको उहाँको भनाइ रहेको छ।
3: नेपालगंज

0: भेरी खबरको अन्त्यमा अब खेल खबर. डार्विनमा आउँदो अगस्त 21 देखि 30 सम्म चल्ने टप एन्ड T20 श्रृंखला खेल्न नेपालको ए टोली आज अस्ट्रेलिया गएको छ. प्रतियोगितामा नेपालले लीग चरणमा छ खेल खेल्ने भएको छ. नेपालले पहिलो खेलमा अगस्त 21 मा एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ. टप एन्ड T20 श्रृंखला लगतै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकोणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ. नेपाली टोलीमा अनिल कुमार शाह कप्तान, त्यस्तै मयन यादव, त्रितराज दास, कुशल भुर्देल, पवन सराफ, रिजन ढकाल, कुशल मल्ल रहनु भएको छ. यस्तै लोकेश बम, रशीद खान, साब आलम, आकाश सन, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे पनि टोलीमा रहनु भएको छ.
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो. जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
0: कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहीले आज विश्वास मत लिँदै मन्त्री परिषद विस्तार भने अझै ढिलाइ.
1: रूकुम पश्चिममा सर्पको टोकाईबाट एक बालकको ज्यान गयो. जाजरकोट तासुगाड खोलामा बाढ़ीले पुल बगायो. स्थानीय बासिन्दालाई समस्या.
0: बर्दियामा आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना पक्राउ. कोहलपुरमा लागु औषध कारोबारलाई हाई फायर गरेर नियन्त्रणमा लियो.
1: र टप एन्ड T20 श्रृंखला खेल्न नेपालको ए टोली अस्ट्रेलिया प्रस्थान. हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ. त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको फेरि खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ. नमस्ते.
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz.
3: सन्जु कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो.
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर.
3: ए रमेश पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पोमारे. म फेरि नमन सपिङ सेन्टरमा जाइदु.
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ. अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी. सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 33 582.
4: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि.
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने.
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ. यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि.
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ. प्रोप राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो. सम्पर्क मोबाइल नम्बर 98681-086-93.
11: धेरै धेरै धन्यवाद छ है नानी.
12: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
11: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ. हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ.
12: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्.
11: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ.
12: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
11: महेन्द्र लीला अछामी सुन.

0: चाँदी पसल ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा सम्पर्क मोबाइल नम्बर 98400463।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाघ झैँ।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
1: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
2: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
2: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
2: सम्पर्क मोबाइल नम्बर 98400463368।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। आज पनि पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिन एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376001 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू लिन चाहनुहुन्छ भने सम्पर्कमा आउँदै गर्नुहोला। म कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

राज्यमै ती 2083 साल भदौ 3 गते आज बुधबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। अगस्त 19 तारीक नेपाल सम्मति 1146 गुल्लाथ्वा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष सूर्योदयमा सप्तमी तिथि छ। आज 37 घडी

0: सत्रपला रात्रिको 8:31 स्वाति नक्षत्र 9:14 बिहानको 9:18 शुभयोग 3:11 पला गर कर्ण 5:51 आज आनन्द आदि युगमा भने आज धुम्र युग रहेको छ। आजको दिनमानको समय 32:30 बिहान सूर्य उदय 5:37 जाँदा भयो, साँझ सूर्यास्त 6:37 जाँदा रहनेछ। आजको स्वामी तुलसीदास जयन्ती, आज राष्ट्रिय सूचना दिवस पञ्चाङ्गमा उल्लेख गरेको छ। अब पालो ग्रह गोचरको सूर्य यतिखेर सिंह राशिमा रहनु भएको छ, चन्द्रमा तुला राशिमा, मंगल मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा छन्, शुक्र कन्या राशिमा, बुध कर्कट राशिमा, शनि यतिखेरको अवस्थामा रहँदा मीन राशिमा रहेका छन् भने राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहमा संकेत देखिन्छ। आज जन्मिने सम्पूर्ण जातकको तुला राशि रहनेछ। रात्रिको 4:42 तत्वप्रान्त जन्मिने जातकको भने वृश्चिक राशि रात्रि भन्नाले भोलि बिहान हुने बेलाको 4:42 तुला राशि तत्वप्रान्त भने वृश्चिक राशिमा जन्म रहनेछ। अब आजको दिन तपाईँहरूको कसरी व्यतीत हुन्छ र तपाईँको दिनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने कुरामा तपाईँका मेषादि बारु राशिफल कसरी व्यतीत हुन्छन्, तपाईँको मेषादि बारु राशिफललाई यहाँबाट हामी प्रस्तुत गर्छौ। अबको क्रममा तपाईँका राशिफल। उन्नति राम्रो छ, पराक्रमिक युग रहेको छ, प्रेममा सफलता मिल्ने योग रहेको छ। स्वास्थ्यमा सामान्य गडबडी आउन सक्छ, औषधि मूल्यमा धन खर्च वृद्धि छ।
1: मिथुन राशि,
0: जग्गाको कारोबार सरकारी जागिरमा लाभ लिन सकिनेछ भने खेलकुदमा मन जान सक्नेछ।
1: कर्कट राशि,
0: सोचेका कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक रमझममा दिन व्यतीत रहनेछ।
1: सिंह राशि,
0: सरकारी पोस्टहरू वृद्धि रहनेछ, पठन पाठनमा एकदम मन रुचिहरू वृद्धि रहनेछ भने प्रेममा धोका, कृषिबाट लाभ लिन पनि सकिने योग छ।
1: कन्या राशि,
0: सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्तको लागि दिन शुभ छ, मन प्रसन्न रहनेछ भने काममा सफलता मिल्ने खालका योगहरू पनि राम्रा छन्। उन्नति र प्रगतिमा अगाडि बढ्न सकिने राशि कन्यालाई देख्न सकिन्छ।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: उन्नतिमा राम्रो प्रगति हुने खालको योग रहेको छ, सबैले प्रशंसा गर्न सक्छन्, गोपनीयताहरू सुरक्षित रहनेछ, काममा सुधार मिल्ने योग छ। सोचेका कामहरूबाट उन्नति राम्रो रहेको छ, तपाईँको लागि काम सकारात्मक छ, उन्नति प्रगतिमा केही बाधक आफन्तहरू आइपर्न सक्छन्, अनावश्यक खर्चमा वृद्धि रहनेछ। सोचेका कामहरूबाट आज तपाईँलाई लाभ लिन सकिने खालका योगहरू रहेका छन्। सातौं घरको अलिकति ग्रहले साथ दिए पनि अष्टम स्थानको बृहस्पतिले धार्मिक क्षेत्रमा भने अलि मन कम लाग्न सक्छ, धार्मिक हुनु दिन अझ धेरै राम्रो सुधार उन्मुख रहने योग छ। नयाँ कामको थालनी गर्दा शुभ रहेको छ, कृषि र पशु चौपायबाट लाभ लिन सकिन्छ, कुनै पनि काममा जाँदै हुनुहुन्छ, काम सकारात्मक हुने खालका योगहरू रहेका छन्। आज अध्यात्म चिन्तनमा मन जान सक्छ, गुरूहरूको संगत अथवा घरमा अचानक अतिथिहरूको आगमनले मन हर्षित रहनेछ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने खालको योगहरू रहेका छन्। कुम्भ राशिको लागि आज विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने तपाईँको लागि शुभ हुने खालका योगहरू रहेका छन्। अन्त्यमा मीन राशिको लागि भने आजको दिन तपाईँको लागि राम्रो रहनेछ। मान सम्मानमा वृद्धि रहनेछ। आटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने योगहरू राशि मीन राशिबाट संकेतहरू राशिमा देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँगै भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्दै उपस्थित रहनेछौ। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिन्छौ र हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधानहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईसँग छौं अनि हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामीसँग भएका विभिन्न जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुरको आवाजै आएन, फेरि भनिदिनु त, को बोल्दै हुनुहुन्छ अरे, कहाँदेखि अरे? हजुरको आवाजै आएन है। हामी अलिकति तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। को हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: हजुर राधे राधे हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए प्रभु, उहाँको पनि रेडियोको भोलम ठूलो भयो, फोनमा डिस्कनेक्ट भइरहेको छ। हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ भनेको मैले? सिलिचुङ भन्दै थिएँ, उहाँको पनि फोन डिस्कनेक्ट भयो। किनभने सबैभन्दा मेन समस्या तपाईँहरूको उतापट्टि रेडियो बजिरहेको ठाउँमा तपाईँले चाहिँ फोन गर्नुभयो भने तपाईँको फोन डिस्कनेक्ट हुन्छ, पैजिज्ञासो हुनुहुन्छ अहिले यतिखेर। राधे राधे हजुर। ए प्रभु, उहाँको पनि फोन होल्डमा छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। 98453 97658 र 98142376601 सिधा सम्पर्कमा आउनुपर्ने हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? पासाङजी कुन ठाउँमा हुनुहुन्छ यतिखेर तपाईँ?
1: हजुर,
0: त्यही त, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले? रेडियो शङ्कर सभाबाट सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: अहिले चाहिँ गुरु मेरै बारेमा हेर्नु भन्ने।
0: आफ्नै बारेमा साल महिना गते समय भनिदिनु त के रहेछ?
1: 2014 साल
0: फागुन
1: 3 गते
0: तीन बजेर तीन मिनटमा दिउँसु। कुन जिल्लामा भए जन्म?
1: 3 बजेर 10 मिनटमा
0: ए 3 बजेर 10 मिनट भन्नुभएको?
1: हजुर।
0: कुन जिल्लामा जन्मियो? 2014 सालको फागुनको 3 गते भन्नुभएको हो?
1: हजुर।
0: 3 बजेर 10 मिनटमा दिउँछु। राशिको नाम भीम कुमार हो, धनु राशि हेर्ने गर्नु भएको छ? तपाईँको धीर यो समय चाहिँ पक्का हो त, 3-10 हो त फेरि? तपाईँको चिना टिप्पणी केही बनेको छ कि छैन? पैसा अथा कमाउनु भयो तर सन्तान सुख पाउनु भएन हो
1: हजुर हजुर
0: मैले भनेको बुझ्नु भएको छ अलिकति सन्तानमा सुख नहुने खालको यो गायो तपाईँको पैसा राम्रै आमदानी भयो तर सुखी हुन सक्नु भएन क्या मान्छे पैसाले सुखी हुन्छ भन्छ म भन्छु पैसाले सुखी हुँदैन क्या मान्छे क्षणिक सुख पैसाले मिल्छ तर तपाईँलाई धेरै कुरामा दोष परेको छ गुरु चन्द्रले परेको छ कालसर्प परेको छ पितृको दोष परेको छ को मान्छे अकालमा मृत्यु भएको छ आफ्नै छोरा बित्यो
1: आफ्नै एउटा नानी पनि एउटा छोरा पनि एउटा छोरी पनि हो आफूलाई
0: त्यही त यहाँ सबै कुरो बिग्रिएको देखियो क्या धेरै कुरामा समस्या छ धेरै कुरामा समस्या छ ग्रहलाई एकदमै मजाले शान्ति गर्नुपर्छ यो कालसर्पको शान्ति अब गुरुचन्द्रजीको शान्ति होइन अनिखेर चाहिँ यो सबै कुराको शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ अहिले तपाईँको उमेरले लगभग तपाईँलाई भद्रिका भन्ने कुरा चलिरहेको छ र भर्खरै मात्र तपाईँलाई शनिले छोडेको छ अब शनिले अलिकति के दुःख दियो अब अहिले तपाईँलाई भद्रिका भन्ने कुरा छ त्यस्तो आत्तिनुपर्ने कुरा होइन तथापि गुरुचन्द्रजुग अनिखेर चाहिँ कालसर्पको शान्तिहरू गर्ने यसलाई महामृत्युञ्जय जपहरू गराउनुपर्छ सुनको सर्पहरू बनाएर होइन एउटा राहु र केतुको गोमेद्र लसुनिया भन्ने रत्न धारण गर्नुपर्छ र नाक पाश यन्त्र लाउनुपर्छ धेरै कुरामा राम्रो हुन्छ है त स्वास्थ्यमा पनि ठिक छैन अलिकति ग्रहहरू बिग्रेका छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजा पाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ
1: अनि छोरासँग चाहिँ के कस्तो मिल्छ मिल्दैन
0: मैले भनिसके सन्तान सुख छैन तपाईँलाई
1: ए छोरीहरूसँग पनि मिल्दैन
0: है अरू ठिकै छ महालक्ष्मी परेको छ पैसा राम्रो कमाइन्छ मैले अहिले पनि भने सुरुमै पैसा कमाएर मान्छे सुखी हुँदैन होइन सुखी बन्ने खालको उपायहरू गर्नको लागि ग्रहका शान्तिहरू गर्ने दिउँसो फोन गर्ने कवचहरू मगाउने कवचहरू लाउने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त समग्रमा कालसर्पको शान्ति गुरुचन्द्रलेको शान्ति बिहिबार व्रत अब यो औठी पुटीहरू लाउने सुनको सर्पहरू बनाएर विधिहरू गर्नुपर्छ दिउँसो फोन गरेर लामो कुराकानी गरेर सबै एक एक कुराकानी तपाईँ जानकारी लिन सक्नुहुन्छ अहिले पनि छुट्टिन्छु राधे राधे दुई अङ्क राम्रो हुन्छ सबैभन्दा रातो सेतो रङ राम्रो पूर्व दक्षिण राम्रो हुन्छ है त राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं 9843597858 र 9812473601 सिधा सम्पर्कमा तपाईँ र हामी रहनेछौँ र हामीसँग भएका विभिन्न जानकारी दिने प्रयास गर्छौ को हुनुहुन्छ यतिखेर राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ
2: दार्चुलादेखि रामचन्द्र भट्ट गुरु
0: दार्चुलाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर रामचन्द्रजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर रामचन्द्रजीले
2: रेडियो लिपुलेख गुरु
0: रेडियो लिपुलेखबाट कार्यक्रम सुन्दै हुनुहुन्छ दार्चुला जिल्लाबाट धेरै गुनासोहरू आइरहेका छन् है
2: हजुर गुरु
0: अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: मेरो छोराको गुरु
0: छोराको साल महिना गते समय भनिदिनु त
2: 2056 साल
0: जेठ महिनाको 3 गते
2: सोमबार बिहान 10:52
0: 10:52 बिहानमा कुन जिल्लामा भयो जन्म
2: दार्चुला जिल्लाको सेलेसीगरमा गुरु
0: को अरे मान्छे छपन्न सालको जेठको 3 गते सोमबार राशिको नाम वेद कुमार वृष राशि हुन्छ द्वितीयको दिनमा जन्म भएको छ लग्नमा राहु छ अलि गौरो खालको मान्छे जिद्दी स्वभावको मान्छे सम्पत्ति टन्नै छ छोराको पढाइ पनि राम्रै हो नराम्रो होइन होइन अलिकति एकरो छ क्या छोरा के अन्त जति पढेको छ त्यति अलिक ज्ञानी भइदिए कति राम्रो हुन्थ्यो होइन शिक्षित भए अलिक ज्ञानी भएन क्या बुवा आमासँग ठिकै छ, दाजुभाइ छ, राम्रो छ, त्यस्तो आँच्नु पर्ने कुरा छैन। शनिबार व्रत बस्ने, यो छोरो जन्मिसकेपछि बुवालाई अलिकति घुँडा दुख्ने समस्या एकदमै धेरै आइरहेको छ। शनिबारको व्रत बस्ने, शनिबार सकिन्छ भने पिपलमा जल चढाउने, सकिँदैन भने पनि शिवजीको मन्दिरमा जाने, त्यो पनि सकिँदैन भने घरमै भए पनि कम्तीमा घरका नित्य पूजाहरू गर्ने ठाउँमा गएर दियो बालेर अनि भगवान्लाई यसो पूजाहरू गर्ने, यसोको हानि शुद्ध दिन भएर शुद्ध वस्त्र लगाएर अगाडि बढ्ने राम्रो हुन्छ। त्यस्तो नराम्रो छैन, ग्रह भाग्यमानी ग्रहहरू छन्। 27 वर्षपछि शनि ग्रह चल्दैछ, 27 वर्षपछि अलिकति ग्रहमा दोषहरू लाग्ने खालको योग आयो है। अब यो अहिले तपाईँको छोरो 27 वर्ष हुनुहुन्छ, अबको दिनमा चाहिँ शनिको पनि शान्तिहरू गर्दा अझ झनै राम्रो हुन्छ। त्यस्तो नराम्रो चिन्ह होइन, लग्नमा राहु छ आफ्नो ठाउँमा, एकहोरो छन्, तर पढाइ हेर्ने यो बेला, स्वास्थ्य हेर्ने, अब शनिले कहिले कहाँ बिगार्न सक्छ, अन्यथा राम्रो छ, त्यस्तो आँच्नु पर्दैन है त।
2: आमाबाबुको
0: सम्बन्धको सम्बन्ध ठिकै छ,
2: घरको
0: दुई अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, पहिलो रङ राम्रो हुन्छ, अरू सबै कुरा ठिक छ। अहिले चाहिँ तिन छ राधे राधे
2: राधे राधे गुरु
0: कार्यक्रममा हुनुहुन्थ्यो, दार्चुलाबाट रेडियो लिपुलिक सुनेर हामीलाई साथ दिँदै आउनुभयो। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 र 98142-73-1 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौं। यतिखेर हामीसँग कोही जिज्ञासु आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हुनुहुन्छ राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? लक्ष्मीजी भोजपुरको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
3: भोजपुरको देउराली।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? रेडियो सङ्घको सभा सुन्नुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा चाहनुहुन्छ?
3: म आफ्नै बारेमा हेर्न चाहन्छु।
0: आफ्नै बारेमा हेर्न चाहनुहुन्छ, साल महिना गते समय भन्नु त?
3: 2066 साल फागुन महिनाको 23 गते
0: हजुर,
3: बिहान 10 बजे, आइतबार बिहान 10 बजे भोजपुर जिल्लामा भएको हो।
0: ठ्याक्कै 10 बजे हो?
3: हजुर,
0: ठ्याक्कै 10 बजे बिहान भन्नुभयो, अनि भोजपुर जिल्लामै हो?
3: हजुर।
0: यो तपाईँको आफ्नै हो?
3: हजुर।
0: राशिको नाम चाहिँ नेत्र कुमारी नाम आउँछ, वृश्चिक राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ। के नाम हेर्नु गर्नुभएको छ?
3: ठ्याक्कै
0: मिलो, नेत्र कुमारी नै हो। ठ्याक्कै मिलो है? म त ठ्याक्कै जाने रहेछ क्या है?
3: लग्न
0: भन्न,
3: मेरो प्रमुख जिज्ञासा चाहिँ
0: होइन गुरुजी, भन्नु भन्नु अहिले तपाईँको जिज्ञासा म सोध्छु। अहिले तपाईँको लग्न वृष लग्न, वृष लग्नको मालिक शुक्र, शुक्र ग्रह एकादश स्थानमा, राम्रो आमदामी, पैसा मस्तै कमाउनुहुन्छ, तर मंगलबार व्रत भर्नुपर्छ। तपाईँको दाहिनेपट्टिको हात दुखिरहन्छ, झमझमाइ रहन्छ। अहिले तपाईँको उमेरमा ग्रहहरू असाध्य ग्रह छ क्या, अलिअलि ग्रह होइन क्या, यसलाई अलिअलि ग्रह भन्न मिल्दैन। तपाईँलाई 15 वर्षसम्म उल्का थियो, अहिले झन् सिद्धा भन्ने ग्रह छ, असाध्य उल्का छ। यसले चाहिँ तपाईँलाई पठन पाठनमा राम्रो गराउँछ, सँग चाहिँ ढुट्टो पारेर बिगारिदिन्छ, र दाहिनेपट्टिको हात र महिनावारीमा समस्या दिन्छ है। दाजुभाइ दिदीबहिनी फापेको छैन,
3: अनि
0: खेर चाहिँ आमा बुवासँग राम्रै हुन्छ। लु अब राख्नुहोस् तपाईँको जिज्ञासा।
3: म चाहिँ होइन, 11 कक्षामा अध्ययनरत छु।
0: हजुर, पढ्न अल्छी लाग्नु थाल्छ क्या?
3: हजुर, मैले 9 कक्षाबाट बाली विज्ञान भन्ने विषय लिएर पढेको, अहिले 11 पनि त्यही विषय पढिरहेको छु। मलाई यो विषय चाहिँ फाप्छ कि फाप्दैन, यही चाहिँ मेरो प्रमुख जिज्ञासा।
0: तपाईँको प्रमुख जिज्ञासा फाप्छ होइन, मैले अहिले पनि भने पढाइमा राम्रो छ, मैले अहिले पनि भनिसकेँ, तर अहिले तपाईँलाई अल्छी लागिसकेको छ है। अब तपाईँले ठ्याक्कै भन्नुपर्दाखेरि प्रेम पर, यो तपाईँको चाहिँ ठ्याक्कै 15 वर्षदेखि त सिद्धा चल्यो, सिद्धा भनेको शुक्र, शुक्र उच्चबाट बसेको छ, यसलाई तपाईँलाई कोही मान्छेले प्रेमको लागि प्रस्ताव गर्ने, सङ्गत बिग्रिने भन्छु क्या मैले यसलाई। हो त प्रेम गर्न छोड्नु भयो भने सबैको राम्रो हुन्छ प्रेम पनि गर्छ गुरुबाले भन्नुहुन्छ भन्नुभयो भने कुरो बिग्रियो ल अब तपाईँको यो ग्रहहरू राम्रै छ नराम्रो छैन मंगलबार व्रत बस्नु होला सकिन्छ भने पूर्णिमाको दिन पनि व्रत बस्नु होला है त मजाले फाप्छ तपाईँको पढाइ नै राम्रो छ जे जे विषय लिएर पढे पढे पनि फाप्छ वैदेशिक यात्राको लागि 22 वर्ष पछाडि राम्रो छ अहिले भन्दा सेतो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो हुन्छ जिरो अङ्क राम्रो हुन्छ है त पर्दैन मंगलबार र पूर्णिमा व्रत भनौँ अरू केही गर्नु पर्दैन हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ को हुनुहुन्छ राधे राधे हजुर हे प्रभु राधे राधे भन्दैछौँ उहाँको फोन डिस्कनेक्ट भएछ हामी फेरि पनि कोही जिज्ञासुसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ कार्यक्रममा पालो भएको छ एकैछिन विश्रामको विश्रामपछि उपस्थित हुन्छु हामी सँगै रहनुहोला
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी निरन्तर छौं र तपाईँसँग भएका निरन्तर कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धित जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामीसँग तपाईँ एकचोटि प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो भाइको बारेमा गुरु।
0: भाइको साल महिना गते समय भनिदिनु त।
1: 2066
0: साल
1: माघ महिनाको 22 गते बेलुकाको 4:45 जाँदा गुरु।
0: 4:45 जाँदा बेलुका?
1: हजुर।
0: बेलुका भनेको साँझ हो?
1: हजुर।
0: कुन जिल्लामा?
1: शङ्खसभामै हो गुरु।
0: भाइ हो यो तपाईँको?
1: हजुर।
0: 66 सालको माघको 22 गते के बार भन्नुभएको थियो?
1: शुक्रबार।
0: राशिको नाम रेशम नाम आउँछ, तुला राशि हुन्छ, लग्नमा मंगल नि छ, दाँत बिग्रिया छ, पढाइमा सधैँ कमजोरी छ भाइ है?
1: पढाइ त कमजोरी
0: छोडिनै पनि भनौँ न अब भनेको मान्नुहुन्न। कार्यक्रम सुन्न थालेको 10 वर्ष भयो होला, अनिखेर चाहिँ अहिलेसम्म एकचोटि फोन गरेर हेराएर ग्रह शान्ति गरौँ, अलिअलि खर्च गरौँ भगवानको नाममा भन्दा राम राम राम राम 52 खर्च गर्नुहुन्छ भन्नुहुन्छ, अनि को पढाइ छोडिदियो नि त।
1: हजुर।
0: मैले ठिक्क पर भन्दा अरू केही भन्ने उपाय छ त? पहिले फोन गरे बाबु अब यस्तै हुन्छ, पढाइ कमजोरी छ, शान्ति गर्नु भन्थे। म अब छोडिसकेको छ, अब शान्ति गरेर उसले पढ्न थाल्दैन होइन? अब सक्यो, ग्रहै राम्रो थिएन, अब के गर्ने? मंगलबार व्रत पनि एउटा नवग्रहको कवचहरू लाउने, भोलि अहिले जसरी पढाइ बिग्रिया छ बिए पनि त्यसै गरी बिग्रिन्छ, अनि आमा बुवासँग पनि त्यसै गरी झगडा गर्छन् भनेको, सबै कुरा बिग्रिएको छ। राम्रोसँग शान्तिहरू गर्ने मंगलबार व्रत पनि, गणेशको हनुमानको पूजाहरू गर्ने मंगलबार, अरू कुरामा ठिक साथ दिनु पर्दैन। ग्रहहरू ग्रहलाई राम्रोसँग शान्तिहरू गराउँदै ग्रहलाई राम्रोसँग पूजापाठहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है त। अब शनिहरूको शान्ति गर्ने, नवग्रहको पूजा गर्ने, एउटा नवग्रहको घाँटीमा बुटी लगाउने, मंगलबारको दिन व्रत शुरू गर्ने है त।
1: हजुर। अनि यसलाई अब पढाइ त छोडि नै हालो, पेसा व्यवसाय के गर्दा राम्रो हुन्छ गुरु?
0: माटोको काम नगर्नु अनि काठको काम नगर्नु, अरू कुरामा राम्रै हुन्छ। तर ग्रह शान्ति नगरी कवचहरू नलगाएन, खासै उन्नति हुने खालको मान्छेको चिना होइन, बिग्रिएको छ चिना, एकदमसँगले शान्तिहरू गराउनु, चिनाहरू कोर्नु बनाउनु होइन?
1: हजुर।
0: त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर हजुर गुरु। यसको चिना त बनाएको छैन कि?
0: बनाउँदा अनि पैसा लाग्छ, 52 पैसा दिनुपर्छ, अनि खर्च हुँदैन त, बनाउनु हुन्न है?
1: यो गुरु झापामा कुन रेडियोमा सुनिन्छ तपाईँहरूको कार्यक्रम?
0: झापामा किङ एफएमबाट सुनिन्छ।
1: किङ एफएम?
0: हजुर।
1: त्यही त होइन गुरु, यसको त्यही त बिग्रियो भन्नुभयो, दाँत पनि भाँति नै सक्यो होइन,
0: सबै बिग्रिएको। अब त मैले भने त मैले केही उपाय नै छैन कि, मैले खोज्छौँ ठिक्क भएर भन्नुहुँदा केही उपाय छ त?
1: त्यही त अब यसको गर शान्ति गरेर यसो वैदेशिक रोजगारको लागि जाँदा कस्तो होला त गुरु?
0: हुन्छ, ग्रह शान्ति गर्नु, कवच लानुपर्छ, दिउँसो सम्पर्कमा रहनु होला, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो शङ्कुव शोभा जिल्लाबाट, आफ्नो जिज्ञासा भाइको बारेमा राख्ने सक्नु भएको छ। बिग्रिसकेको मान्छेको चिना हेराएर उपलब्धि कमै हुन्छ, सकभर बिग्रिनुभन्दा पहिले हेराएर त्यसका उपायहरू तुरन्तै गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु। यतिखेर कोही हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे। जय श्री कृष्ण। कहाँदेखि को बोल्दै हुनुहुन्छ? जय सिंह जी बोल्दै हुनुहुन्छ अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
2: हजुर यो बैतडी
0: ल भन्नु त कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: हजुर यो बच्चाको बारेमा छ।
0: बच्चाको साल महिना गते समय थाहा छ?
2: हजुर नवीन सिंह धामी
0: साल भन्नु न, पहिले साल भन्नुपर्छ कि हामीलाई।
2: 2070
0: भन्छ नि त, 70 भन्नु न हौ। 70
2: 70
0: सर अनि
2: फाल्गुन महिनाको 22 गते सोमबार
0: पर्दैन। 70 सालको फागुनको 22 गते सोमबार परेन। तपाईँले एकचोटि फेरि पात्र हेरेर कहिले जन्माएको सोधेर सल्लाह गरेर खबर गर्नु पर्यो है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। कहाँबाट फोन गर्नुहुन्छ र हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ फोन गर्नुहोला। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ। राधे राधे हजुर। हे प्रभु राधे राधे। कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी पनि हुन सकिरहेको छैन। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार संस्कृति सभ्यता तपाईँका ग्रहमा भएका अशुभता संकेतहरू होइन धेरैभन्दा धेरै जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ। हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छु। यतिखेर को हुनुहुन्छ स्वागत गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? दिनेश तामाङ बोल्दै हुनुहुन्छ यतिखेर।
3: विराजजी
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? खोटाङबाट सुन्दै हुनुहुन्छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? छोरीको साल महिना गते समय भनिदिनु त।
3: 8 गतेको बेलुका, 9 गतेको बिहान, शनिबारको बेलुका, आइतबारको बिहान।
0: कति बजे?
3: 2:30 रातिको 2:30।
0: कुन जिल्ला भन्नुभयो कि?
3: सोलुखुम्बु जिल्ला।
0: सोलुखुम्बु कहाँनिर?
3: सोलुखुम्बु कुलुङ्गु कति गाउँपालिका सर।
0: 8 गतेको राति 9 गते बिहान। छोरा कि छोरी भन्नुभयो कि? तपाईँ घरै अहिले पनि सोलुखुम्बु नि हो?
3: हजुर।
0: कुन रेडियोमा बज्छ कार्यक्रम त्यहाँ?
3: खोटाङ एफएम।
0: खोटाङ एफएम कुन पालिका अरे? फुलुङ दुधकोशी गाउँपालिका। कति नम्बर वडामा?
3: 7।
0: भोजराज कार्की हुनुहुन्छ अध्यक्ष, कुनमा
3: हो?
0: हजुरको हजुरकै आफ्नै वडाको अध्यक्ष हुनुहुन्छ वा? ए ल 2073 सालको साउनको 8 गते राति 9 गते बिहान 2:30 छोरा है?
3: छोरी
0: शोभा नाम राख्नु होला। कुम्भ राशि हुन्छ, कुम्भ राशि भएकी मान्छे अलि राति झस्किने तर्सिने बरबराउने बानी रहेछ होइन? बिरामी भइरहने बानी छ होइन? आमा र बाबुको कुरा मिल्दो रहेनछ होइन? यो छोरीको दाँतमा समस्या छ, शिरमा चोट लागेको छ, असाध्य एकोरी होइन? दाँतमा समस्या भनेको त किरा लाग्नु त हो नि, किरा लाग्नु बाँचिनु के हुने हो? पढाइमा राम्रो भयो तर पढाइ भए अनुसार घरको वातावरण भएन क्या? तपाईँ पनि एकवटा हुनुहुन्छ घमण्डीको राजा, तपाईँ तपाईँको पत्नी उत्तिकै घमण्डी हुनुहुन्छ, दुईजनाको टक्कर कहिल्यै मिल्दैन होइन? त्यही छोरीले सिकेपछि छोरीको बानी कस्तो हुन्छ भन्नु त? धेरै कुरामा दशाहरू बिग्रेको छ है। ग्रहहरूको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ। अलिकति ग्रहमा शान्ति गर्नु, ग्रहमा पूजापाठहरू गर्नु अनि बल्ल राम्रो हुन्छ। यो छोरीलाई शनिको प्रभाव चलिरहेको छ अहिले। अब शनि नौ वर्षदेखि उल्का सुरु भयो, दस वर्षदेखि अब शनि पनि सुरु भयो। यो शनिले त अब 27 वर्षसम्म धेरै असर गर्छ, स्वास्थ्य बिग्रिन्छ, भोलि अपरेसनहरू हुन सक्छ, घर परिवारमा एकजना कोही मान्छे अकालमा मृत्यु भएको छ, को हो थाहा छैन है, तर ग्रह त धेरै बिग्रिएको छ त, बुझ्नुभयो कि भएन? अब यो ग्रह विशेष गरी शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला। यसलाई गुरुचन्द्रले भन्छन् शनिको शान्ति, महामृत्युञ्जय जप, चन्द्रग्रहण योग, बिहिबार पूर्णिमाको व्रत अब अलि पछि गर, सातो मांगलिक वैवाहिक जीवनमा बिहा भागेर गर्ने खालको योग छ क्या, बुझ्नुभयो कि भएन? अब यो ग्रहलाई विशेष शान्तिहरू गरेर विशेष गरी ग्रहको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। जिरो अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले सुटिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुँदा हामी तपाईँसँग विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 98 4 53 97 658 र 98 1 42 73 601 सिधा रूपमा सम्पर्कमा रहनेछु। कोही जिज्ञासु यतिखेर आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि? राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
4: म बोइटेडीबाट, बोइटेडीको पुर्सिनीबाट हो सर, दिलबहादुर धामी।
0: दिलबहादुर धामी
4: हजुर।
0: दिलबहादुर जी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले यतिखेर?
4: म लिपुलेखबाट सर।
0: लिपुलेखबाट कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
4: म छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्दिनु त?
4: 2070 साल 18 महिनाको
0: हजुर
4: 28 गते बिहिबार।
0: बिहिबार पनि परेन, परेन। 70 सालको असार गर्दैछ त्यो बिहिबार पर्दैन, झुक्क्याउन खोज्न भएन, सही समय टिप्नु पर्यो के बड्डो, क्या गर्दा हो तमा? ए हजुर हामीसँग सम्पर्कबाट विस्तृत भइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौ। 70 असार 28 गते बिहिबार छैन, तपाईँहरू पनि अलिअलि त आफूलाई आफूले जन्माएको छोराछोरीको लागि हेर्नु न हो, त्यही भएर मैले भनेको छु चिना बनाउनु के चिना जन्म कुण्डली। ए हजुर, जन्म कुण्डली भनेको तपाईँको भोलि तपाईँको छोरो 50 वर्ष हुँदा पनि त्यही कुण्डली हेर्छन् अनि बल्ल भन्छन् मेरो बुवाले मलाई कति माया गरेर थियो बेला, चिना बनाइदिएर अहिले हेर्न पाएन, बेचिहालिन्छ नि। अब तपाईँ 70 सालको बच्चाको समय बिग्रिनु भएको छ, के अरे बिर्सिदिनु भएको छ, अघि भर्खर 77 सालको मान्छेको पनि बिग्रियो होइन, के अरे अहिले पनि 70 साल कि उहाँ हो, उहाँको हो कि क्या हो, एउटै मान्छे आउनु भएको थियो क्या आज घरि के घरि के भनिरहनु भएको छ, यसरी हुँदैन नि हजुर। त्यही भएर बेलैमा चिना बनाउनको लागि तपाईँले हामीलाई फोन गर्नु, हामी चिना कोरिदिन्छौँ तपाईँको। अनि तपाईँको चिना कोर्दा के चाहिन्छ भने तपाईँको बच्चाको अथवा तपाईँको जसको भए पनि कति सालमा जन्मिएको हो, कुन महिनामा हो, महिनाको नाम लेख्ने, गते लेख्ने, अनि कुन बारमा जन्मेको हो र कति खेर जन्मेको, समय ठ्याक्कै चाहिन्छ, कति बजे जन्मेको हो भन्ने कुरा सही समय लेखेर आउनु होला। अनि जन्मेको बारहरू पनि लेखिसकेपछि जन्मेको जिल्ला कहाँ आउँ त, होइन घर जहाँ भयो भने कहिले काहीँ काहीँ अन्त जाँदा पनि जन्मेका हुन्छन्, हस्पिटलतिर गइन्छ, अरू जिल्लामा आउन सक्छ, जहाँ जन्मेको हो त्यहाँको जन्म जिल्ला पनि लेख्नु पर्यो। अनि तपाईँको चिना जसको हो त्यो व्यक्तिको आमाको नाम, बाबाको नाम, अनि तपाईँ कुन छोरा हो होइन, अनि तपाईँको ठेगाना कहाँ हो, जन्म जहाँ भयो भने तपाईँको स्थायी ठेगाना कहाँ हो, यी सबै कुरा, अनि कुन गोत्रमा जन्मिनु भयो, सबै कुराहरू खुलाएर ल्याउनु भयो भने तपाईँको चिना हामी गर्छौ, म बनाउँछु तपाईँको चिना, मेरै हातबाट तपाईँले चिना प्राप्त गर्नुहुन्छ। अनि अब गुरु उहाँ हुनुहुन्छ, म यहाँ चाहिँ कसरी दिने, आजभोलिको जमाना धेरै एडभान्स भइसकेको छ, तपाईँ जहाँ हुनुहुन्छ तपाईँको सहरसम्म हामी चिना बनाएर कुरियरको माध्यमद्वारा पठाइदिन्छौँ, तपाईँ दार्चुला भए पनि, तपाईँ बैतडी भए पनि, तपाईँ यतापट्टि दाङ भए पनि, तपाईँ कैलाली भए पनि, तपाईँ ओखलडुङ्गा भए पनि तपाईँ खाँदबारी शङ्कुशभा भए पनि तपाईँ इलाम पाँचथर जहाँ भए पनि झापा मकवानपुर उदयपुर जुनसुकै जिल्लामा पनि हुम्ला डुम्ला रारा मुगु सबै ठाउँमा हामी तपाईँलाई तपाईँको जन्म कुण्डली बनाएर उहीसम्म पठाइदिन्छौ है। अब त तपाईँलाई थाहा भयो नि चिना कसरी बनाउने भन्ने कुरो। अब कुन नम्बरमा फोन गर्ने चिना बनाउन भन्ने मनमा लाग्यो भने यही नम्बरमा फोन गर्ने, कुन नम्बरमा यही नम्बरमा फोन गर्ने 98453 97658 र 98142 73601 यो दुईटा नम्बर छ हाम्रो, दुईटा नम्बरमा तपाईँले फोन गर्ने। बुझ्नुभयो नि? यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हिराकुमारी श्रेष्ठ बोल्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? तुवाचुङमा
5: खोटाङ एफएम गुरु
0: सुनिरहनु भएको छ कि यसो कहिले काहीँ हो?
5: होइन, रेडियो सुन्छु।
0: अनि घरमा रेडियो छैन तपाईँको त?
5: मोबाइल, सानो मोबाइल छ, इयरफोन लान्छौ अनि सुन्छौ।
0: अनि घरमा रेडियो किन्नु पर्दैन त, 1200 रेडियो आउँछ अनि घन्काउनु पर्दैन
5: पर्थ्यो गुरु? ठुलो मोबाइल छ, यसो सानो हजुर बोल्नुको सुन्नलाई।
0: अन्त त हजुरले एक्लै सुन्नुभयो नि त घरमा मजाले, त घरको अगाडिपट्टि त्यो काठमा झुन्याइदिएदेखि होइन रेडियो बजाएर। आजभोलि त चार्जरवाला आउँछ नि त, लाइन छ होइन?
5: हजुर
0: लाइन छँदैछ, ब्याट्री किन्नु पर्दैन, रेडियो किन्ने एकचोटि अनि त्यसको लागि चार्जमा हालिदिने अनि स्विच पट्ट पारिदिने बजिरहन्छ दिनैभरि। किन किन्ने रेडियो सुन्नु न तपाईँहरू? घाँस काट्नेको हतार छ तपाईँलाई होइन? के के पाल्नु भएको छ गाई बस्तु?
5: भैँसी छ अनि बाख्राहरू छ गुरु।
0: भनेपछि भैँसीको दुना छ, घिउ खाइन्छ, मही खाइन्छ, दही खाइन्छ होइन?
5: हजुर।
0: के अरे हजुरको नाम?
5: हजुर
0: तपाईँको नाम के अरे?
5: हजुर
0: तपाईँको नाम के अरे?
5: हिरा कुमारी श्रेष्ठ।
0: हिरा कुमारी श्रेष्ठ, घर कहाँ अरे ठ्याक्कै?
5: खोटाङ।
0: खोटाङ कुन पालिका? तुवाचुङ।
5: तुवाचुङ नगरपालिका।
0: हलिसी तुवाचुङ छुट्टै हो कि एउटै हो?
5: होइन हजुर एउटै हो, हलिसी तुवाचुङ नगरपालिका। हलिसीदेखि डिक्कल जाने बाटो अर्खौले पर्छ गुरु।
0: अर्खौले, अर्खौलीको ठ्याक्कै चोकैमा एउटा ठुलो किराना पसल छ नि, त्यहाँभन्दा कता
5: अलि यता अलि सायद हलिसी जाने बाटो अलि ओर पर्छ,
0: अलि ओर तेर्सो बाटोमा हो?
5: हजुर रोड मासतिर। हजुर
0: म आएको छु नि तपाईँ गाउँमा, तपाईँ भेट्ने आउनु भएन?
5: हजुर आउनु भएको थाहै भएन गुरु।
0: त्यही भएर मैले भन्ने रेडियो सुन्नु न भनेको कारण थियो, म रेडियोमा बोलेको बोली गरेर म खोटाङ आएको छु, म यतिखेर चाहिँ हलेसीमा छु भनेको भनेको थिएँ त। म त बाटो सबै हिँडिसकेको छु, माथिबाट के अरे सानो खै के खै ठुलो के तल्लो खै के भन्ने छ होइन?
5: हजुर
0: म त त्यहाँ तपाईँको अर्खोलीको तलपट्टि के अरे गुप्तेश्वर महादेव थाहा छ?
5: हजुर हजुर
0: जानु भएको छ?
5: हजुर गएको।
0: मनपर्छ त्यो मन्दिर?
5: हजुर हामी गइरहन्छौँ।
0: ए ल म त्यहाँ पनि पुगेको छु। ल भन्नु त अहिले कसको बारेमा यहाँनिर भनिदिनु न
5: आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
5: 52 साल असोज
0: हजुर
5: 51 सालमा त 25 सत्यको महिना छ गुरु।
0: भन्नु न त अब हजुर कति बजे कति गते जन्मे?
5: 25 गते अनि
0: 25 गते
5: बेलुका।
0: हजुर फेरि भनौँ न, 52 सालको कुन महिना अरे?
5: 52

नभएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सीधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। हामी हरेक दिन तपाईँहरूसँग जोडिन्छौं र तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गर्छौं। आज प्राविधिकबाट हात उठिसकेको छ, कार्यक्रमको समय सकिएको छ, विदा लिनुपर्ने बेला भइसकेको छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रहनेछ। आजको लागि भनेका चाहन्छु राधे राधे।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही भाद्र 5 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ छ। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।
7: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय। ओटीपी, पासपोर्ट जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य। वध अघि पशु र वध पछि मासु परीक्षण गर्नुपर्ने। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने। मेटाले बाल बालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू। किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी। अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। केवाईसी अपडेट अर्थात व्यक्तिगत विवरण अत्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका 4 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वित्तीय संस्था, डिजिटल वालेट जस्तै ई सेवा र वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अत्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समय समयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ।

0: गाउँघरपालिकामा माघ एकदेखि ऐन लागू हुनेछ। अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ। ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ। ऐनले वध अघि र वध पछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ। ऐनको दफा 8 अनुसार पशु वध गर्नु अघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनुपर्छ भने दफा 9 तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै दफा 10 अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ। ऐनको दफा 11 रोगी, संक्रमित वा कालगतिले मरेका पशुको मासु बिक्री वितरणमा रोक लगाएको छ भने दफा 12 र 13 मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ। पशु सेवा विभागले काठमाडौँ उपत्यकाबाट शुरू हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति अर्थात मासु निरीक्षक हटाउने, व्यवसायलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बादल लागेको छ। दिउँसो पहाड़ी क्षेत्रमा पानी पर्ने अनुमान छ। पहाड़ी धेरै जसो ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी प्रदेशको तराई भाग, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। गैराती देशका मध्य र पूर्वी क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चारबन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
2: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो।

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ र त्यहाँ पहिरो खस्ने क्रम रोकिएको छैन। प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक सहितको टोली पहिरो क्षेत्रमा कटिएको छ। बाटो खुलाउने पहल भइरहेको तर पहिरो खस्न रोकिएपछि मात्रै काम शुरू हुने जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। दाङको घोराईमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा घोराईका सोहनलाल चौधरी, कृष्ण बहादुर चौधरी, बंगलाचुलीका दिवाकर खत्री र खिमबहादुर घरती विरूद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूले गएको साउन 28 गते राति घोराई उपमहानगरपालिका 7 सिसहनियामा ट्र्याक्टरमा डीएपी र यूरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्र्याक्टरसँगै 53 बोरा डीएपी र 4 बोरा यूरिया मल बरामद भएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्याय अधिवक्ता श्रीधर अधिकारीको अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरेको थियो। किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानको क्रममा उनीहरूले बंगलाचुली गाउँपालिका 5 रहेको सहकारीका लागि साउन 28 गते 130 बोरा डीएपी र 180 बोरा यूरिया मल खरिद गरेको देखिएको छ। सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानूनी कार्यवाही अगाडि बढ़ाएको सहायक जिल्ला न्याय अधिवक्ता अधिकारीले बताउनु भएको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 विदेश गएका थिए। त्यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्ष साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्ष साउनमा 9,969 जना गएका छन्। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटा विरूद्ध बाल बालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अदालतमा हिजोदेखि शुरू भएको सुनवाईमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानूनी प्रतिनिधिले आफ्नो दावी प्रस्तुत गरेका छन्। मुद्दाको सुनवाई झण्डै 6 हप्तासम्म चल्ने बीबीसीको खबरमा उल्लेख छ। क्यालिफोर्नियाका वकिलहरूले मेटालाई 11 र 12 वर्ष उमेरका लाखौं बाल बालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। तर मेटाले भने त्यस्ता प्रयोगकर्ता 1,00,000 भन्दा बढ़ी मात्र फेला परेको दावी गर्दै सामाजिक सञ्जालको लत सम्बन्धी आरोपलाई अस्वीकार गरेको छ। कम्पनीले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै किशोर किशोरीले सकारात्मक अनुभव पनि गरेको भन्दै राज्यका वकिलहरूले त्यसलाई व्यवस्था गरेको तर्क गरेका छन्। क्यालिफोर्निया र न्यूयोर्क सहित अमेरिकाका 29 राज्यले सन् 2023 मेटा विरूद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले मेटाले बाल बालिका सम्बन्धी संघीय तथा राज्यका गोपनीयता कानून उल्लंघन गरेको आरोप लगाएका छन्। राज्यहरूले मेटासँग अरबौं डलर क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्राममा लाइक संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्कूल गरिरहने प्रणालीमा परिवर्तन गर्न माग गरेका छन्। अब खेल खबर। तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 199 रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। त्यस अघि 80 पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालले भारतमा थप अर्को अभ्यास खेल पनि खेल्ने तालिका 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया जानेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। समूह एमा रहेको नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्नेछ। त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल रहेको छ। चारभन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय, ओटीपी पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगसिर एकदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य, बध अघि पशु र बध पछि मासु परीक्षण गर्नुपर्ने। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने। मेटाले बाल बालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू, किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी। र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छाक सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाँच्छै।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
5: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजमे।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974।
4: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक।

0: पालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परा

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छैन।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यी भाद्र 5 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ, बर्दिया।
0: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
7: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: को शेयर बजारमा शानदार शुरूआत ठूलो परिमाणमा लगानी आकर्षित गर्दै र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका सांसदले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनु पर्ने उहाँको जोड़ छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न रासोपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुढलाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच भागवण्डा मिलेको छ। दुई दल बीच भागवण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाही 23 दिनदेखि मन्त्री परिषदमा एक्लै पर्नुभएकोमा आज भागवण्डा मिलेको हो। मुख्यमन्त्री शाहीले आज केबीरमा विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनुअघि दुई दल बीच भागवण्डाको लिखित सहमति भएको छ। सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय लिने भएको छ। नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था तथा शहरी सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिनेछ। यस्तै एमाले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरेको मुख्यमन्त्री मंगल बहादुर शाहीले जानकारी दिनुभयो। यता बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। यसअघि इन्द्रबहादुर बानियाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनै पूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चुलाङ पाटी, लौरी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्राका क्रममा लेक लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको छ। शिविरहरूमा रसुवा अस्पताल, नेपाली सेनाको श्रीनाथगण, गोसाईकुण्ड गाउँपालिका र हिमालय उद्धार संघका चिकित्सक टोलीहरू औषधि र प्राथमिक उपचार सहित खटिनेछन्। चन्दनबारीमा समेत नेपाली सेनाले हेल्थ डेस्क स्थापना गर्नेछ। चिकित्सकहरूले धार्मिक आस्थाका नाममा खाली पेट यात्रा नगर्न, प्रशस्त पानी पिउन र शरीरमा असहजता महसुस हुनासाथ नजिकैको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरेका छन्। गम्भीर बिरामीको उद्धारका लागि सुरक्षा निकायका टोलीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौ

0: देखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
7: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण र फुकुवा नहुँदा झापा, मोरङ र सुनसरीका जग्गा धनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका 4,000 भन्दा बढ़ी घर दूरीको 5,424 कित्ता जग्गा रोक्का गरेको थियो। जग्गा किनबेच, अंश बण्डा र बैंक हितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ। पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुका गर्न माग गरेको छ। पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डीराज पौडेल नियुक्त हुनु भएको छ। नवनियुक्त अध्यक्ष पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उहाँ अहिले नेपालगंज मेडिकल कलेज कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। अब विदेशको खबर। विश्वको सबैभन्दा ठूलो मानवाकार रोबोट निर्माता चिनिया कम्पनी युनिट्री रोबोटिक्सले शेयर बजारमा शानदार शुरूआत गरेको छ। सांघाई स्टक एक्सचेन्जको प्रविधि केन्द्र स्टार मार्केटमा सूचीकृत भएको पहिलो दिन नै युनिट्रीको शेयर मूल्य 460% भन्दा धेरैले बढ़ेको छ। कारोबारको शुरूआती चरणमा 1,100 युआनसम्म पुगेको कम्पनीको शेयर अन्तत 845 युआनमा पुगेर बन्द भएको थियो। यस आईपीओ मार्फत कम्पनीले ठूलो परिमाणमा लगानी आकर्षित गर्न सफल भएको छ। यसैबीच युनिट्रीले भर्खरै सुपरम्यान नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो रोबोट 2 मिटर उचाइसम्म उफ्रिने र प्रति सेकेण्ड 12.66 मिटरसम्मको गतिमा दौड़िन सक्छ। यो गति 100 मिटरको दौड़मा निरन्तर कायम रहेमा यसले विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई समेत पछाडि पार्ने दावी कम्पनीको छ। अहिले अमेरिका र चीनबीच रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई प्रविधिमा वर्चस्व कायम गर्ने तीव्र प्रतिस्पर्धा भइरहेको छ। टेस्ला, बीवाईडी र अमेजन जस्ता विश्व प्रसिद्ध कम्पनीहरूले पनि मानिसहरू काम गर्न सक्ने अत्याधुनिक रोबोट निर्माणमा ठूलो लगानी गरिरहेका छन्। अब खेल खबर। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको छ। यससँगै दुई खेलको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलंका पाँचौं दिनको खाना समयपछि 206 रन बनाउँदा अल आउट भयो। श्रीलंका सोनल दिनुसाले 84, कप्तान धनञ्जय डी सिल्भाले 59 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। भारतले दोस्रो पारीमा 193 रन बनाएको थियो। भारतका ऋषभ पन्तले 66 रन बनाएका छन्। श्रीलंका असिदा फर्नान्डोले 4 विकेट लिए। यस्तै पहिलो पारीमा भारतले 462 रन र श्रीलंकाले 284 रन बनाएको थियो। भारत र श्रीलंका बीचको दोस्रो टेस्ट आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राज्यसभाका सांसद र मन्त्रीहरूको कार्यशैली प्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसद दलको विधान संशोधन गर्न कार्यदल गठन। कर्णाली प्रदेशमा एमाले र नेकपा बीच भागवण्डा मिल्यो। मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाई कुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खाली पेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, पाँच रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाग्छ।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: Radio Tiger Studio Time. यति बेला अपराह्नको 4 बज्यो।
3: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
0: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: चले

我鸟呢？

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हिँडेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारासे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भिरगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या।

0: कान्छी गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मङ्गलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मङ्गलसूत्र लगायत भिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बात चाहिँ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशा रहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म द्वन्द्वको लागि साहस भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर हामी सबैजना आशित हुनेछौ। यो कुरा साँचो हो, निश्चित रूपमा आज हामीलाई दैनिक जीवनमा आज अनि हरेक दिन बाँच्नको लागि, जीवन जिउनको लागि साहस चाहिन्छ। साहस भनेको डरलाई स्थान नदिने एउटा दृढ संकल्प हो। यसको अर्थ यो होइन कि मानिसलाई डर लाग्दैन, तर डरलाई दृढ संकल्पले जितिन्छ। साहसको कमी भएमा मानिसहरू भाग्छन्, परीक्षा पर्दा हार मान्छन्, कसैले राम्रोसँग भनेका छन्। विजेताहरू कहिले हार मान्दैनन्, हार मान्नेहरूले कहिले जित्दैन। जीवनको बाटोमा साहस आवश्यक हुँदछ। आज जहाँ तपाईँ र मलाई राखिएको छ, त्यो दृढतापूर्वक त्यहाँ अडिनुहोस्। यो संसारमा द्वन्द, लडाई, झगडा तबसम्म जारी रहन्छ जबसम्म विजेता आउँदैन। परमेश्वरको राज्य संसारको उद्देश्य अनुसार स्थापित हुँदैन। येशु त्यस्तै हुनुहुन्थ्यो र उहाँले नै आफ्नो चेलाहरूलाई साहस दिनुभयो। उहाँले कहिले पनि खतरा लुकाउनु भएन, तर उनीहरूलाई दृढ संकल्प गर्न, अगाडि बढ्न, डरलाई स्थान नदिन चुनौती दिनुभयो। यसैले आउनुहोस्, आज हामी मत्तीको पुस्तक 10 अध्यायको 24 33 यस खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, चेला आफ्नो गुरु भन्दा कमारो आफ्नो मालिक भन्दा श्रेष्ठ हुँदैन। चेला आफ्नो गुरु जस्तो र कमारो आफ्नो मालिक जस्तो हुनु यथेष्ट छ। यदि तिमीहरूले घरका मालिकलाई नै बाल जीवुल भनेका छन् भने उनका परिवारहरूलाई झन् कति बढी भन्ला। यसकारण तिनीहरूसँग नडराओ, किनभने ढाकेर प्रकट नहुने, लुकेर थाहा नहुने केही छैन। जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदियो, र जे तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। तिनीहरूसँग नडराओ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैन। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। के एक पैसामा दुई भगेरा बिक्दैनन् र ती मध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भङ्गेराहरू भन्दा बढ्ता मूल्यवान छौ। यसकारण हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनु नै मेरो पिताको सामने स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनु नै मेरो पिताको सामने इन्कार गर्नेछु। यसका यी वचनहरूले चेलाहरूलाई जस्तै हामीलाई पनि आज आशीर्वाद दिनुभएको छ। प्रवेशले चेलाहरूलाई पठाउनु अघि यसले केही विशेष सल्लाह दिनुभयो, जसबाट हामी पनि अहिलेको लडाई द्वन्द्व यो संसारमा, चुनौतीपूर्ण संसारमा साहस पाउन सक्छौ। आदर्श आकांक्षामा अडिनु चुनौतीपूर्ण भए तापनि यो कुरा आवश्यक छ। आज यो जीवनलाई हेर्ने एउटा उचित दृष्टिकोण र त्यसमा सबैको एउटा उचित स्थान हुँदछ। यसैले येशूले भन्नुभयो, चेला आफ्ना गुरु भन्दा र कमारा आफ्ना मालिक भन्दा श्रेष्ठ हुँदैन। विद्यार्थी शिक्षक भन्दा माथि हुँदैन। सधैँ एउटा शिक्षक पहिले असल विद्यार्थी हुनुपर्छ, एक सेवक, पछि मात्र ऊ मालिक हुँदछ। यो क्रम कहिले उल्टो हुँदैन, यो नै एउटा उचित क्रम हो। यदि तपाईँ असल शिक्षक र असल गुरु हुनुहुन्छ भने उहाँ जस्तै बन्ने एउटा प्रयास गर्नुहोस्। त्यो नै एउटा सही लक्ष्य हो, साथै एउटा उचित समर्पण पनि यहाँनिर आवश्यक पर्दछ। यदि मानिसहरूले घरको मालिकलाई बेलजुबुल, एउटा दुष्टहरूको राजकुमार भन्छन् भने उहाँका अनुयायीहरूलाई त पनि उनीहरूले कति गरेर भन्न सक्छ। यसले देखाउँदछ कि हाम्रो प्रभु येशू ख्रीष्ट जो गुरु हुनुहुन्थ्यो, मालिक हुनुहुन्थ्यो, उहाँले यी सबै कुरा सहनुभोग गर्नुभयो भने आज विद्यार्थीहरूले पनि, आज हामी चेलाहरूले पनि कसरी सहन गर्नुपर्छ। यी सबै कुराहरू गर्नको निम्ति आज हामी तयारी हुनुपर्छ। एउटा गुरु वा मालिक सबैभन्दा माथि नभए, उहाँ जस्तै एउटा येशू जस्तै बन्ने एउटा आदर्शको आकांक्षा हामी सबैले राख्नुपर्छ। यस्तो आकांक्षाले एउटा समर्पणको माग गर्दछ। यो आजको आशाको किरण, यो कार्यक्रमले यो प्रेरणादायक घोषणालाई यही सल्लाह दिँदछ। येशूले भन्नुभयो, उहाँले सबै कुरा प्रकट गर्नुभएको छ, यहाँ कुनै पनि कुरा ढाकिएको छैन र सधैँ ढाकेर रहँदैन, सबै कुराहरू प्रकट हुनेछ। हामीले यो सम्झनु अति नै महत्वपूर्ण छ कि परमेश्वरले सबै कुरा आज हाम्रो लागि दिनुभएको छ, थाहा दिनुभएको छ, उहाँका लागि सबै कुरा पूर्ण रूपमा स्पष्ट र खुला छ, उहाँबाट केही कुराहरू पनि लुकेका छैन। येशूले घोषणा गर्नुभयो कि मानिसहरूबाट लुकेको रहस्यमय कुरा उहाँले हाम्रो बीचमा प्रकट गर्नुभएको छ र जति प्रकट नगरिएको छ आउने दिनमा प्रकट हुनेछ। अहिले तपाईँले यो कुरा भन्नु र सबैलाई घोषणा गर्नु एउटा गहिरो सत्य हो, यो प्रेरणादायी घोषणा हो। परमेश्वरलाई सबै कुरा थाहा छ र उहाँले सबै कुराहरू प्रकट गर्नुहुनेछ। त्यसपछि उहाँ येशूले अझ यहाँ भन्नुभएको छ, म तिमीहरूलाई अँध्यारोमा जे भन्छु जे सुनाउँछु तिमीहरूले त्यो घरको धुरीबाट घोषणा गर। यसको अर्थ के हो? सुसमाचारका घोषणाकर्ताहरूको रूपमा यो सत्य कुरा आज जुन प्रभुले दिनुभएको छ त्यो सबैको माझमा घोषणा गर्नुहोस्। पहिले हामी यो सत्यतालाई हामी आफू ग्रहण गर्दछौ, हामी अनुभव गर्दछौ र यही कुरा मानिसहरूको बीचमा घोषणा गर्दछौ। यो सत्य जीवित सन्देश आज हामी प्रत्येकलाई दिएको छ। यसरी भन्नुभयो, म तिमीलाई जे भन्छु तिमीहरूले जे सुनेका छौ त्यही कुरा मानिसहरूको बीचमा गएर घोषणा गर। यसैले हामी यो सन्देश मानिसहरूको ल्याउँदछौ। यो सन्देश हाम्रो आफ्नै होइन तर परमेश्वरले दिनुभएको एउटा ईश्वरीय सन्देश हो। यो परमेश्वरका वचन हो, यो साँचो वचन हो, सुसमाचार परमेश्वरको सन्देश हो, एउटा प्रेरणादायी घोषणा हो। यसकारण उहाँले हामीलाई यो कुरा सम्झाउनुहुन्छ, जसले केवल शरीरलाई मात्र नाश गर्न सक्छ ती मानिसहरूसँग ती कुराहरूसँग न डराउनुहोस्, तर उहाँसँग डराउनुहोस् जसले आत्मा र शरीर दुवैलाई अनन्त कालसम्म नरकमा नष्ट गर्न सक्छ। यो साँच्चै प्रेरणादायी सत्य घोषणा हो, किनभने अन्तत हामी सबैले त्यस जीवित परमेश्वरलाई जवाब दिनुपर्छ, लेखा दिनुपर्छ, जसलाई सबै कुरा थाहा छ। त्यसैले आज नै हामीले यो कुरालाई सावधानी पूर्वक विचार गर्नु आवश्यक छ। यसले यहाँ हामीलाई के व्यक्तिगत सान्त्वनाको बारेमा पनि भन्नुभएको छ। प्रिय मित्रहरू, उहाँले जसरी चराहरूको हेरचाह कसरी गर्नुभयो भन्ने असल उदाहरण यहाँ दिएको छ। उहाँले भन्नुभयो कि एक पैसामा दुई भँगेरा बिक्दैनन्, तीमध्ये एउटा पनि तिमीहरूको पिताको इच्छा बिना भुइँमा खस्ने छैन। यो पिताको एउटा अति नै नजिकको हेरचाह हो, कस्तो अद्भुत छ होइन र? उहाँले एउटा भँगेराको पनि यो कुरालाई वास्ता गर्नुहुन्छ। उहाँले भनिरहनु भएको छ कि हाम्रो शिरका एक एक केस पनि गनिएका छन्। यदि उहाँले यति सानो सानो विवरणलाई पनि ध्यान दिनुहुन्छ भने निश्चित रूपमा हामी भँगेराहरू भन्दा त्यो एक रौ भन्दा कति मूल्यवान छ। यो हाम्रो लागि आनन्द र आशिषको कुरा हो। यस्तो व्यक्तिगत सान्त्वनाले हामीलाई स्थिर बनाउँछ। अन्तमा प्रभु येशूले भन्नुभएको कुरा, जसले मलाई मानिसहरूको सामु स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु स्वीकार गर्नेछु। यो अन्तिम स्वीकारोक्ति हो। येशूसँगको हाम्रो सम्बन्धले पितासँगको हाम्रो सम्बन्धलाई निर्धारण गर्दछ। यसमा कुनै शंका छैन। यदि हामी उहाँलाई स्वीकार गर्छौ भने उहाँले पनि पिताको सामु हामीलाई स्वीकार गर्नुहुनेछ। यदि हामीले उहाँलाई अस्वीकार गर्छौ भने उहाँले पनि हामीलाई पिताको सामु अस्वीकार गर्नुहुनेछ। यो सत्य हो। मेरो लागि यो व्यक्तिगत सान्त्वनाको ठूलो स्रोत हो। यदि मैले प्रभु येशूलाई यहाँ स्वीकार गरे भने उहाँले मलाई पनि त्यहाँनिर स्वीकार गर्नुहुनेछ। त्यसैले हामीले यो व्यक्तिगत सान्त्वनामा आशा गर्नुपर्छ। येशूले आफ्नो चेलाहरूलाई दिनुभएको यी सल्लाहहरू निर्देशनहरू तपाईँले मेरो लागि पनि साहसको कुरा हो। आदर्शपूर्ण आकांक्षामा तपाईँहरूमा सधैँ भरि स्थिर रहनु पर्दछ। हामी प्रभु येशू ख्रीष्ट जस्तै बन्नु पर्दछ र उहाँले दिनुभएको प्रेरणादायी घोषणालाई सुसमाचारलाई घोषणा गर्नु पर्दछ र हाम्रो व्यक्तिगत जीवनमा सान्त्वनाको निम्ति उहाँबाट आशा राख्नु पर्दछ, किनकि पिताले हाम्रा हरेक आवश्यकतामा ख्याल राख्नुहुन्छ, हेरविचार गर्नुहुन्छ, किनकि हामी बहुमूल्य छौ। आज यो बहुमूल्य जीवन आज तपाईँ र मैले यो अस्तित्वलाई स्वीकार गर्नु पर्दछ, किनकि हामी उद्देश्यको साथ यो संसारमा छौँ। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ। आउनुहोस् यो आनन्द शान्ति उद्देश्य प्रेरित जीवन हामी जिउन सकौँ। परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभयो।

0: 92 MHz. Radio Tiger Studio Time. यति बेला साँझको 6 बजेको छ. 6 बज्यो.
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
0: राष्ट्रको शान किसान.
1: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्यसम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको राजसपा सभापति लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राजसपाले संसदीय दलको विधान नै संशोधन गर्ने,
0: मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या उच्च, बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील, पूर्व सूचना पालना नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
2: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब एक तिहाई चाहिँ अलिकति केयरलेसले गरेर हेल्थक राईले गरेर भएको देखिन्छ।
1: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र, विदेशी नागरिक सहित स्वदेशी उभारूको संलग्नता बढ्दै,
0: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता, बेलायतले जहाँ जहाँ युद्धलाई थप सर्काउने नीति अपनाएको रूसी दूतावासको आरोप,
1: र पोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाडी गिर्गियोस निलम्बनमा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा

0: अप्लायन्सेस बेटरको बानी लाग्छ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सबै मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यस्तै आज प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। यसैबीच सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगको पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रूपियाँको दरले वृद्धि गर्ने निर्णय भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 रूपियाँबाट बढ़ेर 17,000 रूपियाँ पुगेको छ। विद्यालय सहयोगको 10,000बाट 15,000 पुगेको छ भने लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000बाट 20,000 रूपियाँ पुगेको छ। यसै बैठकले माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहमा निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ। अब संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकको पारिश्रमिक मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट बढ़ेर 38,203 रूपियाँ कायम भएको छ।
4: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राजसपामा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यस्तै उहाँले आफू र प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लड़िरहेको छु भन्ने भावुक स्ट्याटसलाई राजनैतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै उहाँले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकाले उहाँका हरेक शब्दमा राजनैतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिंगो पार्टी उहाँकै साथमा उभिएको लामिछानेको भनाइ छ।
3: यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशको निकासका लागि 3 वटा विकल्प रहेकामा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो। उहाँले तत्काल सरकार पुनर्गठन नगरेमा राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो।
4: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। राजसपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको

0: संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्ने उहाँको भनाइ छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न राजोपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुढलाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले नेकपाका 20 र एमालेका 11 गरी 31 मत प्राप्त गर्नुभएको हो। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि यसअघि 27 मत आवश्यक हुने भए पनि हिजो कांग्रेस सांसद प्रकाश बहादुर देउवालाई पदमुक्त गरेपछि 2 सांसदको पद रिक्त भएर प्रदेश सभा सदस्य कुल संख्या 51 भएको छ। भट्टको विपक्षमा 15 मत परेको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा 21 र विपक्षमा 13 मत परेको छ। यस्तै 2 मत तटस्थ रहेका छन्। आज बसेको प्रदेशसभा बैठकमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। साईले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेशसभा समक्ष पत्र दर्ता गराउनु भएको थियो।
0: यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दिवक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। गएको साउन 20 गते बसेको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाल बालिकाहरू पोखरीमा डुबेर तथा खोलाले बगाएर ज्यान गुमाउने समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने, सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरको दावी पेश लगायतका खबर प्रस्तुत गरे।
0: नेपालमा मनसुनजन्य विपदका घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ़िरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखपछि भएका विपदका घटनामा 241 जनाले ज्यान गुमाइसकेका छन्। यसमा पनि बाढ़ी, पहिरो र अत्यधिक वर्षाले हुने घटना उच्च छन्। अकस्मात आउने प्रकोपका कारण हुने विपद एकातिर छ भने अझ संवेदनशील विषय बालबालिकालाई खोलाले बगाउने तथा पोखरी दहमा डुबेर ज्यान जाने घटना बढ़ेका देखिएका छन्। हिड्ने, खेल्ने वा खोला तर्ने क्रममा भइरहेका यस्ता घटना यदि सामान्य सावधानी अपनाउने हो भने पनि रोक्न सकिन्छ, तर यसले धेरैको ज्यान लिइरहेको छ। नागरिक अनुशासन र अभिभावकीय निगरानीको कमीका कारण मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। साथी महेश केवालीको रिपोर्ट।
6: हिजो भदौ 2 गते मकवानपुरको हेटौडा 19 बस्तीपुरको वासुदेव खोलाले विद्यालयबाट फर्कदै गरेका 4 बालिका बगाएर बेपत्ता बनायो। त्यसअघि साउन 30 गते पोखराको विजयपुर खोलाले बगाउँदा 2 किशोर बेपत्ता भए। साउन 29 गते कञ्चनपुरमा 1 जनाको र जनकपुर धामको धनुष सागर पोखरीमा नुहाउने क्रममा अर्का 1 जनाको ज्यान गयो। साउन 27 गते धादिङको थुप्पल खोलामा पौडी खेल्दा 1 किशोरको ज्यान गयो। यस्ता घटना विभिन्न ठाउँमा निरन्तर भइरहेका छन्। नेपाल प्रहरीका अनुसार वैशाखदेखि साउन 29 गतेसम्मको विभिन्न विपदमा 85 जनाको ज्यान गएको छ। त्यसमध्ये बाढ़ीका कारण मात्रै 19 जनाले ज्यान गुमाएका छन्। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार 5 गते यता मात्रै झण्डै 1400 विपदका घटना भएका छन्। गत वर्ष यही अवधिमा 500-600 घटना मात्र भएका थिए। त्यसमा डुबेर वा बगेर हुने घटनाको संख्या धेरै छ। पछिल्लो समय डुबेर हुने घटना किन बढ़िरहेका छन् त? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
7: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब 1/3 चाहिँ अलिकति केयरलेसले गरेर, हेलचक्राइले गरेर होइन भएको देखिन्छ। जस्तै कतिपय ठाउँहरूमा चाहिँ बाढी ठूलो आइराखेका हुन्छ, बाटोमा माथिबाट पानीको छाल ठूलो आएको हुन्छ। कोही चाहिँ फेरि पछाडिबाट आएर एकदमै आफू हिम्मतिलो देखाउनको लागि पनि त्यो बाढीमा जानेर बाइक सहित बगाएका घटनाहरू पनि हामीसँग तथ्याङ्क छ। त्यसै गरी पौडी खेल्ने क्रममा पनि बाढी आएको ठाउँमा अरूलाई देखाउन, साथीहरूलाई अलिकति गर्न पनि पौडी खेल्न जाने, अनि त्यसै गरी अब लामो हाँगा झुन्नेर तल पानी छ, वारीदेखि पारीसँग झुन्नेर फेरि रिटर्न हुने, दाउरा खोज्न जाने विषयहरू भयो होइन, विपदको विषयमा संवेदनशील नभएको हो कि भन्ने विषयहरू पनि आएका।
6: सरकारी निकाय, जल तथा मौसम विज्ञान विभाग, सुरक्षा निकाय, प्रदेश र स्थानीय तहले पूर्व तयारी, प्रतिकार्य र पूर्व सूचना प्रवाहमा निरन्तर काम गरिरहेका छन्। तर प्राविधिक तयारीका बावजुद मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। नागरिकसँग सबैभन्दा नजिक रहेका पालिका तहले विपदको जोखिम कम गर्न सक्दो प्रयास गरिरहेका छन्। वर्षा शुरू हुनासाथ वडा र कार्यपालिका मार्फत सूचना प्रवाह गरिए पनि स्थानीय सरकार एक्लैले ठूलो प्राकृतिक विपदको सामना गर्न सक्दैन। बाल बालिकाको सुरक्षामा अभिभावक र विद्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डे।
8: जति गर्दा गर्दै पनि दुर्घटनाहरू हामी सुनिरहेका छौँ, त्यसकारण सबभन्दा पहिलो अभिभावक सचेत हुनुपर्छ। आफ्नो बालबालिका कत्रो छ, समयमा आफ्नो परिवारसँग नजिक हुन्छ कि हुँदैन, कुन बेलामा कहाँ जान्छ भन्ने कुरा परिवारले ख्याल गर्नु पर्यो सबभन्दा पहिलो। त्यसपछि विद्यालय जाने बालबालिकालाई विद्यालयले ख्याल गरिदिनु पर्ने हुन्छ। त्यसको आडमा चाहिँ हामीले संरक्षकको भूमिका निर्वाह गर्ने कुरामा गाउँपालिकाले खोला तटीय क्षेत्रमा जोखिम भएका ठाउँहरूमा हामीले सूचनाहरू पनि प्रवाह गर्छौँ र हामीले अलर्ट गराउने कुरामा चाहिँ हामी एकदमै गराइरह हुन्छौँ।
6: विपद व्यवस्थापनमा राहत बाँड्नुभन्दा घटना हुन नदिने वातावरण बनाउनु मुख्य काम हो। विपदका बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरीले नागरिकलाई अनुशासन पालना गर्न र प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। तर नागरिकले यस्ता सूचना र चेतावनीलाई अझै गम्भीरतापूर्वक लिने नगरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काखले बताउनुहुन्छ।
9: हामीले सूचना जुन प्रवाह गर्छौ त्यसलाई एउटा सिरियसली लिनुहोला, सतर्कता अपनाउनु पर्छ सबै नागरिकले। त्यस्तो बेलामा अनावश्यक रूपमा हिडुल गर्ने जानकारी गराएको हुन्छ, अत्यावश्यक बाहेक नजानुहोस् न हिँड्नुहोस् यहाँ यात्रा नगर्नुहोस् भन्ने कुरामा चाहिँ सबैले स्वस्फूर्त रूपमा उच्च अनुशासनका साथ पालन गर्नुभयो भने त्यसबाट हुन सक्ने सम्भावित क्षति दुर्घटना घटनाको विषयमा हामी अवाइड हुन सक्छौँ, रोक्न सक्छौ।
6: नेपालमा हरेक वर्खामा दोहोरिने जल विपद र डुबेर हुने घटना प्राकृतिक विपद मात्र होइन, प्राविधिक र वैज्ञानिक दृष्टिले वर्खामा नदी खोला तथा पहाड़ी क्षेत्रमा अझ बढी सतर्कता अपनाउन आवश्यक देखिन्छ। बाढी पहिरो नियन्त्रण तथा भूगर्भ विज्ञानका विज्ञ इन्जिनियर श्री कमल द्विवेदी,
10: वर्षापछि पनि खोला बढे अझ घट्यो भनेदेखि चाहिँ माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनेको संकेत हो, त्यसले झन् ठूलो क्षति गर्न सक्छ। त्यो खोलाको क्षेत्रबाट अलिकति माथिल्लो क्षेत्रमा सर्नु उपयुक्त हुन्छ, त्यो गेग्रान सहितको उसमा चाहिँ पस्नु हुँदैन, त्यसले चाहिँ दुर्घटना निप्ट्याउन सक्छ, बगाइदिन सक्छ। त्यस्तो क्षेत्रहरूबाट टाढा अलिकति सुरक्षित ठाउँमा चाहिँ जानु उपयुक्त हुन्छ।
1: प्रविधिको दुरूपयोग गरी हुने अनलाइन बेटिङ र अवैध क्रिप्टो करेन्सी कारोबार विरूद्ध नेपाल प्रहरीले कार्यवाही तीव्र पारेको छ। पछिल्ला वर्षहरूमा प्रविधिको सहज पहुँचसँगै यस्ता वित्तीय अपराध बढ़न थालेपछि प्रहरीले विशेष निगरानी र अभियान सञ्चालन गरेको हो। विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अनलाइन बेटिङ प्लेटफर्महरू बढ़ी सक्रिय हुने गरेको पाइएको छ। गएको आर्थिक वर्ष मात्र अनलाइन बेटिङमा संलग्न 148 जना र क्रिप्टो करेन्सी कारोबारका 117 जना पक्राउ परेका थिए, जसमा ठूलो संख्यामा विदेशी नागरिक समेत रहेका छन्। पछिल्लो समय ठमेलबाट 17,79,00,000 रुपियाँ भन्दा बढ़ीको अवैध क्रिप्टो कारोबार गर्ने चिनिया नागरिक सहित अरू विदेशी र स्वदेशीहरूलाई प्रहरीले पक्राउ गरी कार्यवाही अघि बढ़ाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफलेका अनुसार अनलाइन बेटिङ, साइबर अपराध, ठगी र हुण्डीसँग जोड़िने भएकाले डिजिटल वालेट र बैंकिङ कारोबारमा कड़ा निगरानी राखिएको छ। मुलुकी अपराध संहिता अनुसार अवैध सट्टेबाजी गर्नेलाई प्रयोग भएको विगो जफत गरी 1 वर्षसम्म कैद र 10,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै क्रिप्टो करेन्सी जस्ता अभौतिक मुद्राको अवैध प्रयोग गर्नेलाई विगो जफत सहित 5 वर्षसम्म कैद र विगो बमोजिम जरिवाना हुने कानूनी प्रावधान छ।
0: नेपाल रेडक्रसले 23 समितिहरूलाई स्पष्टीकरण सोधेको छ। अस्ति सोमबार बसेको बैठकले रेडक्रसको मर्म र भावना विपरीत काम गरेको आरोप लगाउँदै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार 7 प्रदेश समिति र 15 जिल्ला समितिहरूलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले नियमित अध्यावधि नगरेको, विधान विपरीत हुने गरी विभिन्न राजनीतिक दल र भातृ संगठनमा सक्रिय भएको लगायतका आरोप छ। महामन्त्री ऋषि रमण खनालले आज पत्र लेख्दै पत्र प्राप्त भएको 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भन्नुभएको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेश प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ। त्यस्तै सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, शंखासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रे, पलाञ्चोक, तनहुँ र पर्सा जिल्ला शाखा समितिलाई स्पष्टीकरण सोधेको रेडक्रसले जनाएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
12: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
11: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
12: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6, व्हाट्सएप 98-65-44-24-96।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 0.26 अंकले घटेर 2622.22 बिन्दुमा झरेको छ। आज बैंक जलविद्युत निर्जीवन बीमा र अन्य व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.07 अरब कारोबार भएकामा आज 346 कम्पनीका 95,08,000 किता शेयर 3.29 अरब रूपियाँमा किनबेच भएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दर बजारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ नेवाने विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झुटो विवरण पेश गरी माध्यमिक तहको स्थायी शिक्षक बनेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगको अनुसन्धान अनुसार केसी 2063 सालमा अस्थायी विस्थापित शिक्षकका लागि खुलेको आन्तरिक प्रतिस्पर्धामा आफूलाई विस्थापित शिक्षक दावी गर्दै जालसाजीपूर्ण विवरण पेश गरेका थिए। उनले त्यस अघि नै प्राथमिक तहमा स्थायी नियुक्ति लिइसकेका थिए र विस्थापित शिक्षक थिएनन्। यस्तै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेपालले केसीको त्यही झुटो विवरण प्रमाणित गरी परीक्षामा सामेल हुने मौका दिएको खुलेको छ। अख्तियारले शिक्षक केसी विरूद्ध कैद र जरिवाना तथा नेपालले विरूद्ध मतियारको रूपमा सजाएको माग दावी गरेको छ।
4: प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण वा फुकुवा नहुँदा झापा मोरङ र सुनसरीका जग्गाधनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा मोरङ र सुनसरीका 4,000 भन्दा बढ़ी घरधुरीको 5,424 किता जग्गा रोका गरेको थियो। जग्गा किनबेच अंशाबण्डा र बैंक धितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुकुवा गर्न माग गरेको छ। पटक पटक सरकार फिरिए पनि आफ्नो माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्।
3: आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना दिवस मनाउन थालिएको, नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसको अवसरमा कार्यक्रम गरिन्छ।
4: 187 विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौँको हनुमान ढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र बंगलादेश फोटो पत्रकार संघको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो। काठमाडौँको ऐतिहासिक क्षेत्र हनुमान ढोकामा आयोजित प्रदर्शनीमा सर्वसाधारण तथा पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो।
3: गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनै पूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चोलाङ पार्टी, लौडी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवा जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्रा क्रममा लेख लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको हो।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैंकङबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाजा बरामद गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। रूसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बावजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहने जनाएको छ। बेलायती प्रधानमन्त्री एनडी बर्नहामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ छातमा रहने बताउनुभयो। कतार न्यूज एजेन्सीले जनाएको छ। मन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लण्डनमा रहेको रूसी दूतावासले बेलायतले जानाजान युक्रेन युद्धलाई थप सर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। युक्रेनले पछिल्लो समय मस्को सहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्ड बेरी संस्था सम्बन्धित गोदामलाई निशाना बनाउँदै आएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। प्रख्यात टेनिस खेलाड़ी निकी किर्गियोस कोकिनको परीक्षणमा पोजिटिभ देखिएपछि अस्थायी रूपमा निलम्बनमा परेका छन्। 31 वर्षीय अस्ट्रेलियाली खेलाड़ी गएको जून 22 मर्लोरका ओपनको समयमा परीक्षणका लागि आफ्नो नमूना दिएका थिए। विश्व वरियताको 13 स्थानमा रहेका पूर्व खेलाड़ी किर्गियोस अगस्त 4 अस्थायी रूपमा निलम्बन भएका बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीले जनाए अनुसार किर्गियोसले यस अस्थायी निलम्बन विरूद्ध पुनरावेदन गर्न सक्थे तर अहिलेसम्म उनले त्यसो गरेका छैनन्। सामाजिक सञ्जाल इन्स्टाग्राम पोस्टमा किर्गियोसले आफूले ठूलो गल्ती गरेको र त्यसको पूर्ण जिम्मेवार लिने बताएका छन्। निलम्बनको अवधिमा किर्गियोसले खेलाड़ी प्रशिक्षक वा दर्शकका रूपमा कुनै पनि ग्राण्ड स्लाम प्रतियोगिता वा पुरूष तथा महिला टेनिस टूरद्वारा मान्यता प्राप्त कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैनन्। यो प्रतिबन्ध न्यायाधिकरणको निर्णय नआएसम्म लागू हुनेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता। मन्त्री फेरबदलको तयारी नरहेको राज्यसभा सभापति लामिछानेको भनाई। सांसदहरूलाई मर्यादामा राख्न राज्यसभाले संसदीय दलको विधान नै संशोधन गर्ने।
3: मनसुन्दरी विपदमा ज्यान गुमाउनेको संख्या उच्च। बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील। पूर्व सूचना पालन नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
4: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र। विदेशी नागरिक सहित स्वदेशी युवाहरूको संलग्नता बढ्दै।
3: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता। बेलायतले जानाजान युद्धलाई थप सर्काउने नीति अपनाएको रूसी दूतावासको आरोप।
4: र कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाड़ी किर्गियोस निलम्बनमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजमै।
0: रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला साँझको 7 बजेको छ।
6: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
0: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 9869771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
8: खुशीको खबर के, तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ?

0: यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: यो साल त ढुक्क भयो है बुढी।
2: अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरण

0: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौं। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाजुन।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे, म पनि नमन सपिङ सेन्टरमा जाइटु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
4: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर।

0: बीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्य बारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो,
2: सपोर्ट कारणबाट आगन गर्ने भयो।
0: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरंग, उपमहासचिव महासेठ भन्छन्।
1: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै छैन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली सेनाले 1.5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजबको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन अस्तर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरूमध्ये एक 5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजबले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धार कर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन अस्तरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय भइसकेको थियो। बीबीसीका सेबास्टियन अस्तरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ़ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आईसीसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढ़ी देशको समर्थन प्राप्त आईसीसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। आईसीसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये एक बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिशनर विस्फोट भएर आगलागी शुरू भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनवेक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। यस किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिदिएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्। यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अप्ठ्यारो के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
0: तर अर्का पूर्व सचिव विद्याधर मल्लिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
2: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कार्यमा कति कुराहरू छ त भन्दाखेरि, एउटा कार्य सम्पादनको करार पनि छ मन्त्रीहरू प्रधानमन्त्रीको बीचमा भन्ने देखाउनु त भयो, तर जिउ जोप्रति एकाउन्टेबल हुनुपर्ने हो त्यो चाहिँ पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँदै चाहिने क्याबिनेट सिस्टममा मन्त्रीहरू ठुलो हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ, र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो, त्यो देखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ मलाई चाहिँ लाग्दैन।
0: पूर्व सचिव मैनालिस चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्
1: पोजिटिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भनेदेखि त पर्फर्मेन्समा आधारित आज पनि त धेरै जस्तो देश तर पर्फर्मेन्स पिए भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ, त्यसो भएको हुनाले यी चिजहरू वैज्ञानिक हुन् र तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ, त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहिए।
0: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना, अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने
4: कतिपय भू राजनीतिका शोधकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत तीन ए आर्मी, अल्गोरिदम र अमेरिका हो।
0: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महाशेठसँग प्रतिक्रिया मागेका छौं।
5: हुन त मैले सुने छैन तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
6: जस्तो अब हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी, अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
5: सुन्नुहोस् मैले बुझेको कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिचलाई बुझ्न सक्नु भएको छैन, जब जसले जुन एउटा काग दिशा देखाएको छ त्यो काग दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
6: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
5: मैले अझै पनि भन्दैछु रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
6: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेर त होइन वा?
5: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ, जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान सधैँ थियो र सधैँ छ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
6: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अङ्गसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्नु?
5: हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सूचित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त्यो सही छ, हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन, यसमा पनि संसदीय दलको नेता
6: तर तपाईँकै पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिका बारम्बार प्रश्न उठाएको
5: छु। जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छु, भविष्यमा पनि भन्छु।
6: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर तपाईँकै पार्टीले त्यसरी प्रश्न उठाएको त हो नि, त्यसकारण त कसरी पार्टीको विकृत भएर?
5: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन,
6: सार्वजनिकमै भनेर सुन्नु भएको छैन।
5: म भन्दैछु, अब उहाँले बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंहदरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खाडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन। कमी कमजोरी भएको हो।
6: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो त? सरकार शक्तिको स्रोत आर्मी अल्गोरिदम र अमेरिका भने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने?
5: कि त हामीले सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
0: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, प्रदेशमा नयाँ सत्ता समीकरण पछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज उपस्थित 46 सांसद मध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली

0: रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घण्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्रि।